नमस्कार, शुभ प्रभात। मिडमेकको 213.67 मीटर तथा 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। श्रोता, आज विक्रम सम्वत 2083 सालको जेठ 5 गते, तदनुसार अंग्रेजी वर्ष सन् 2026 मई महिनाको 19 तारीक आज मंगलबार। श्रोता, बिहानको 6:30 हामी अघिबाटै उपस्थित भइसकेका छौं। आजको अधिवेशन लिएर आकाशवाणी गान्तोकका समस्त श्रोताहरूलाई यस अधिवेशनमा हार्दिक स्वागत अभिवादन। आउनुहोस्, आरम्भ गरौं मंगल ध्वनिबाट।

वेदमा भनिएको छ, श्रेष्ठताको भावना कुलमा होइन बल बुद्धि र पराक्रममा हुन्छ। आउनु श्रोता, प्रातकालको यो पवित्र घड़ीमा प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

श्रोता कार्यक्रम भक्ति प्रभातमा आध्यात्मिक आनन्दको अनुभूति गरौं भक्तिमय भजन श्रवण गरेर रविन्द्र जैनको आवाजमा।

0: श्रोता श्रवण गराउनु भएको थियो भक्तिमय भजन कार्यक्रम भक्ति प्रभातमा रविन्द्र सेनको आवाजमा आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा श्रोता सुन्नुहोस् आजको अधिवेशनमा प्रस्तुत गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी श्रोताले केही क्षणपछि 6:55 अनि 7 बजे आकाशवाणीको टेलिकेन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमले संस्कृत अनि हिन्दीमा समाचार अनि 7:05 लिएर आउनेछौ सदा चाहिँ पुरानो हिन्दी फिल्मी गीतहरूको संघालो कार्यक्रम गोल्डन मेलोडी 7:25 सदा चाहिँ पालो रहनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाइने नेपाली समाचारको 7:35 हामी प्रस्तुत गर्नेछौ कार्यक्रम प्रणाम सिक्किम 8:15 सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार अनि 8:30 आकाशवाणीको सिलङ केन्द्रबाट सम्प्रसार गरी सुन्नुहुनेछ पूर्वोत्तर समाचार अंग्रेजीमा 8:40 हामी लिएर आउनेछौ नेपाली आधुनिक गीतहरूको संघालो कार्यक्रम गीतिमाला 9:00 यस केन्द्रको मुख्य समाचार त्यसको लगत्तैपछि पुरानो हिन्दी फिल्मी गीतहरूको संघालो कार्यक्रम चित्रांजली 9:30 हामी सुनाउनेछौ नेपाली देशभक्ति गीत अनि 10:00 पुनः यस केन्द्रको मुख्य समाचार लगत्तैपछि मनोरञ्जन गराउनेछौ नयाँ हिन्दी फिल्मी गीतहरू सुनाएर कार्यक्रम ताजी तरानीमा 10:30 देखि आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ डेली एफएम गोल्डका विविध कार्यक्रमहरू 11:40 प्रस्तुत गर्नेछौ कार्यक्रम नारी संसार श्रोता यतिखेर बिहानको 6:55 हुन लागेको छ यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमले संस्कृत अनि हिन्दीमा समाचार
1: आकाशवाणी सम्प्रति वार्ताः श्रूयन्ताम् प्रवाचकः कृष्णप्रसादोपाध्यायः प्रधानमन्त्री नरेन्द्र मोदी ओस्लो नगरे भारत नॉर्वे व्यापार अनुसन्धान शिखर सम्मेलने भागम् अगृह्णात् शिखर सम्मेलने युवराजः हकोन नॉर्वे देशस्य प्रधानमन्त्री जोनास गहर स्टोरे इत्येतावपि भागम् अगृह्णताम् शिखर सम्मेलनं सम्बोधयन् प्रधानमन्त्री मोदी टीईपीए इत्युक्ते टेपा व्यापार आर्थिक सहभागित्व समवाये प्रवेशम् इति विषये द्विपाक्षिक व्यापारस्य निवेशस्य च वृद्धेः प्रशंसाम् अकरोत् टीईपीए इत्यस्य अन्तर्गतं 100 बिलियन यूएस डॉलर इत्यस्य निवेशलक्ष्यं साधयितुम् उभयपक्षयोः हितधारक

श्रोता सुन्नु भएको थियो कार्यक्रम गोल्डन मेलोडीजको यो कौशली लता मंगेशकर र तलत महमूदको आवाजमा. अघिल्लो गीत लिएका छौ 1961 नै रिलीज भएको फिल्म साजुङबाट. संजोगबाट प्रमोद चक्रवर्तीद्वारा निर्मित यस फिल्ममा प्रदीप कुमार, अनिता गुहा, शिव खोटे, महमूद राज मेहरा, ओम प्रकाश सुन्दर, लीला मिश्रा आदि कलाकारहरूले अभिनय गर्नुभएको छ. विभिन्न किरदारमा सुनौ यो गीत लता मंगेशकरकै आवाजमा.

0: हो गया इंतजाम।
1: किसका?
0: गुड्डी की फीस का।
1: दिखा। 20,000 का लोन तुरंत? पता है कौन दे रहा है, ब्याज कितना है? लोन विनियमित संस्थानों से ही ले और कर्ज उतना जितनी जरूरत, वो भी जांच कर। हो गया इंतजाम, पगार एडवांस में भेजिए।
2: RBI कहता है,
3: सही वित्तीय बर्ताव करे आपका बचाव।
4: श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं अनि तपाईँ सुनिरहनु भएको छ पुराना हिन्दी फिल्मी गीतहरूको संगालो कार्यक्रम गोल्डन मेलोडीज, जहाँ यहाँलाई सदाबहार हिन्दी फिल्मी गीतहरू सुनाउने गर्छौं। पुराना अमर हिन्दी फिल्मी गीतहरू, अघिल्लो गीत लिएका छौं 1961 रिलीज भएको सारङ्गा फिल्मबाट लगी तुमसे लगन, यो कोशली मुकेश लता मंगेशकर को स्वरमा लिएका छौं। धीरुभाई देसाईले निर्देशन गर्नुभएको यस चलचित्रमा जयश्री गडकर र सुदेश कुमारले मुख्य भूमिका निभाउनु भएको थियो अनि संगीत दिनुभएको छ यस फिल्मलाई सरदार मलिकले। सुनौ सारङ्गा फिल्मबाट मुकेश लता मंगेशकरको आवाजमा कार्यक्रम गोल्डन मेलोडीजको यो अघिल्लो कोशली।

श्रोता यहाँले सुन्नु भएको थियो लता मंगेशकर मुकेशको आवाजमा कार्यक्रम गोल्डन मेलोडीजको यो कोसेलिया लिँदैछौ अन्तिम गीत कार्यक्रम गोल्डन मेलोडीजमा ससुराल फिल्मबाट 1961 नै रिलीज भएको चलचित्र ससुरालबाट जसलाई निर्मित जुन फिल्मलाई निर्माण गर्नुभएको थियो एलबी प्रसादले अनि निर्देशन हो टी प्रकाश रावको यस फिल्ममा राजेन्द्र कुमार महमूद ललिता पवार र शुभा खोटेले मुख्य भूमिकामा किरदार निभाउनु भएको छ भने संगीत दिनुभएको छ शंकर जय किशनले सुनौ कार्यक्रमको यो अन्तिम कौशली मोहम्मद रफीको आवाजमा सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

हस्त श्रोता मोहम्मद रफीक आवाजमा सजिएको यति मिठोको सिलसिलै कार्यक्रम गोल्डन मेलोडीज यही सिद्धिन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। यतिखेर बिहानको 7:25 गइरहेको छ। अब यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। कृपया प्रतीक्षा साँच्नुहोला।

0: नमस्कार यो आकाशवाणी हो समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नर्वेले व्यापार एवं आर्थिक साझेदारी सम्झौता अन्तर्गत 100 अरब अमेरिकी डलरको लगानीको लक्ष्य हासिल गर्ने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 5 राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा इटलीको 2 दिने भ्रमणका लागि आज रोम पुग्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले अपरेशन सिन्धुलाई भारत एक सशक्त आत्मविश्वासी र सक्षम राष्ट्र बन्ने प्रतीकको रूपमा वर्णन गर्नुभयो। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले थाइल्याण्ड, इरान, नेदरल्याण्ड, स्वीडन र मरिससका प्रतिनिधि र स्वास्थ्य मन्त्रीहरूसँग उच्च स्तरीय द्विपक्षीय बैठकहरू गर्नुभयो। अनि आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई 5 विकेटले हराएर प्ले अफमा स्थान बनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी ओस्लोमा आयोजित भारत नर्वे व्यापार तथा अनुसन्धान शिखर सम्मेलनमा सहभागी हुनुभयो। सम्मेलनमा नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरे र क्राउन प्रिन्स हाकन पनि सहभागी थिए। शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै प्रधानमन्त्री मोदीले व्यापार र आर्थिक साझेदारी सम्झौता टीईपीए लागू भएपछि द्विपक्षीय व्यापार र लगानीमा भएको वृद्धिको सराहना गर्नुभयो। श्री मोदीले भन्नुभयो दुवै देशहरूले व्यापार एवं आर्थिक साझेदारी सम्झौता अन्तर्गत 100 अरब अमेरिकी डलरको लगानीको लक्ष्य हासिल गर्न प्रयास गर्नुपर्छ र भारतमा 10 लाख रोजगारी सृजना गर्नुपर्छ। सम्मेलनमा 50 भन्दा अधिक कम्पनीहरूका प्रमुख कार्यकारी अधिकारीहरू, भारत तथा नर्वेका 250 भन्दा अधिक व्यावसायिक तथा अनुसन्धान समुदायका सहभागीहरूको सहभागिता रहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको नर्वेको पहिलो यात्राले दुवै देशको सम्बन्धलाई पर्यावरण अनुकूल रणनीति साझेदारीमा उन्नत बनाउने घोषणा गरेको छ। हिजो ओस्लोमा नर्वेका प्रधानमन्त्री योनस गोर स्टोरेका प्रतिनिधिमण्डल स्तरको वार्तामा संयुक्त वक्तव्यमा प्रधानमन्त्री मोदीले साझा ऊर्जाको क्षेत्रमा जलवायु परिवर्तन, समुद्री अर्थव्यवस्थादेखि लिएर हरित संचारको क्षेत्रमा सहयोग गर्ने बताउनुभयो। यसको साथमा उहाँले भारतको क्षमता, गति र प्रतिभाका उपयोग गर्दै नर्वेजियन टेक्नोलोजी र पूँजीको सहयोग भारतीय कम्पनीहरूको वैश्विक समाधानमा विकसित गर्ने बताउनुभयो। आतंकवादको विरूद्धमा भारतसँग उभिएकोमा नर्वेको आभार प्रकट गर्नुभयो।
1: मैं पिछले वर्ष नॉर्वे आने वाला था, लेकिन पहलगाम में हुए आतंकी हमले के कारण वह यात्रा स्थगित करनी पड़ी। उस कठिन समय में नॉर्वे ने आतंकवाद के विरुद्ध भारत के साथ मजबूती से खड़े होकर सच्ची मित्रता का परिचय दिया। आज जब मैं नॉर्वे आया हूं तो मैं इस सॉलिडरिटी के लिए हृदय से आभार व्यक्त करता हूं।
0: नर्वेका प्रधानमन्त्रीले हिजो एक महत्वपूर्ण वक्तव्यमा संघर्षमा रहेको विश्वमा सहयोग बढ़ाउने कुरामा जोड़ दिनुभयो। दुवै पक्षका नेताहरूले नियम आधारित विश्व व्यवस्थामा आफ्नो साझा विश्वास र संवाद तथा कूटनीतिप्रति प्रतिबद्धता दोहोर्याएको छ। यसैबीच प्रधानमन्त्री मोदीलाई नर्वेका महामहिम राजा हेरोल्ड पञ्चमद्वारा रोयल नर्वेजियन अर्डर अफ मेरिटको ग्रैण्ड क्रस प्रदान गरिएको छ। केन्द्रीय मन्त्री अमित शाह, जगत प्रकाश नड्डा, पीयूष गोयल, मनोहर लाल, किरण रिजिजू सहित धेरै अन्य मन्त्रीहरूले प्रधानमन्त्री मोदीलाई नर्वेमा सर्वोच्च सम्मान दिएकोमा बधाई दिनुभएको छ। गृहमन्त्री अमित शाहले भन्नुभयो 32 अन्तर्राष्ट्रिय पुरस्कार पीएम मोदीको नेतृत्वको विस्तारको प्रतीक हो। यस्तै स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले यो सम्मान मोदीको सशक्त र विश्वमा भारतको नेतृत्वको सम्मानको भर पनि बताउनुभयो भने केन्द्रीय मन्त्री मनोहर लालले यो सम्मान वसुधैव परिवारको चिरस्थायी सिद्धान्तहरूका माध्यमबाट सामाजिक सद्भावको बलियो प्रतिबिम्बको रूपमा वर्णन गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नर्वेको सर्वोच्च सम्मान ग्रैण्ड क्रस अफ द रोयल नर्वेजियन अर्डर अफ मेरिटबाट सम्मानित गरिएकोमा बधाई दिनुभएको छ। सोशल मीडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो कि यो सम्मान भारत र नर्वेको बीच साझेदारीलाई बलियो बनाउनमा प्रधानमन्त्री नरेन्द्र मोदीको निरन्तर प्रयासहरूको पहिचान हो। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा इटलीको दुई दिने भ्रमणका लागि आज रोम पुग्नुहुनेछ। इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीको निमन्त्रणामा यो भ्रमण हुन लागेको हो। श्री मोदीले प्रधानमन्त्री मेलोनीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। उहाँका इटलीका राष्ट्रपति सर्जियो मेटेरेलासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। श्री मोदीले भारत र इटलीबीच व्यापार र लगानीलाई अझ बढ़ावा दिन व्यापारिक नेताहरूसँग पनि अन्तर्क्रिया गर्नुहुनेछ।
2: रोम पहुंचने के बाद प्रधानमंत्री नरेंद्र मोदी इटली में बसे भारतीय समुदाय के सदस्यों से मुलाकात करेंगे, जिनकी यहां उल्लेखनीय उपस्थिति है। वे भारतीय मूल के बच्चों द्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम भी देखेंगे, जिसमें प्रवासी भारतीय समुदाय के बच्चों द्वारा गाया गया एक पंजाबी लोकगीत शामिल है। ये बच्चे रोम के पास स्थित फोंदी कस्बे से आते हैं, जहां उनके माता पिता कृषि क्षेत्र में कार्यरत हैं।
0: यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AirNews खर्स्यौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। गृहमन्त्री अमित शाहले छत्तीसगढ़को बस्तर जिल्लाको नेतानार गाउँमा एक जनसेवा केन्द्रको उद्घाटन गर्नुभयो। यस केन्द्रको नाम आदिवासी नेता र स्वतन्त्रता सेनानी वीर गुण्डाधुरको नाममा राखिएको हो। केन्द्रीय रिजर्भ पुलिस बल सीआरपीएफ सुरक्षा शिविरको परिसरमा यो जनसेवा केन्द्र स्थापना गरिएको छ। यसैबीच सभालाई सम्बोधन गर्नुहुँदै श्री शाहले भन्नुभयो, आगामी डेढ़ वर्षमा बस्तरमा स्थापना गरिएको लगभग 200 सुरक्षा शिविरहरूमध्ये 70 यस्तै सेवा केन्द्रहरूमा रूपान्तरण गरिनेछ।
3: केन्द्रीय गृहमंत्री अमित शाह ने कहा है कि पिछले 6 दशकों के दौरान नक्सलवाद के कारण बस्तर को बड़े पैमाने पर जो आर्थिक, सामाजिक और सांस्कृतिक नुकसान हुआ है, उसकी भरपाई प्रधानमंत्री नरेंद्र मोदी के नेतृत्व में सरकार अगले 5 वर्षों में करेगी। उन्होंने कहा कि अगले 1.5 वर्षों के दौरान बस्तर में स्थापित सुरक्षा बलों के करीब 200 कैंपों में से 70 कैंपों को जन सेवा केन्द्रों में बदलकर उन्हें आदिवासी कल्याण का केन्द्र बनाया जाएगा।
0: रक्षा मन्त्री राजनाथ सिंहले अपरेशन सिन्दूरलाई भारत एक सशक्त, आत्मविश्वासी र सक्षम राष्ट्र बन्ने प्रतीकको रूपमा वर्णन गर्नुभयो। हिजो हनोईमा भारतीय समुदायलाई सम्बोधित गर्नुहुँदै श्री शाहले भन्नुभयो, भारत पहिले परमाणु हमला नहींको रणनीतिप्रति प्रतिबद्ध छ, तर परमाणु खतराको अगाडि झुक्ने छैन र कुनै पनि शत्रुको कुनै पनि दीर्घकालको उचित जवाब दिन तयार, श्री सिंहले बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले अभूतपूर्व प्रगति गरेको छ, जसले विश्व मञ्चमा देशको प्रतिष्ठा निरन्तर बढ़ाइरहेको छ। रक्षा मन्त्रीले भन्नुभयो, भारतले सेमिकन्डक्टर क्षेत्रमा द्रुत प्रगति गरिरहेको छ र यो केवल प्राविधिक प्रगति मात्र होइन तर नयाँ भारतको पहिचान पनि हो। श्री सिंहले विश्व शान्ति, साझा विकास र समृद्धिका लागि भारतसँग साझेदारी गर्न विश्वलाई आह्वान गर्नुभयो। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले थाइल्याण्ड, इरान, नेदरल्याण्ड, स्वीडन र मरिससका प्रतिनिधि र स्वास्थ्य मन्त्रीहरूसँग उच्च स्तरीय द्विपक्षीय बैठकहरू गर्नुभयो। यी बैठकहरू जेनेभामा आयोजित 79 विश्व स्वास्थ्य सम्मेलनको अवसरमा भएको थियो। एक सोशल मीडिया पोस्टमा श्री नड्डाले भन्नुभयो, बैठकहरूमा डिजिटल स्वास्थ्य, औषधि क्षेत्र, सुदृढ सार्वजनिक स्वास्थ्य प्रणाली र सबैका लागि स्वास्थ्य सेवाहरूमा पहुँच सुनिश्चित गर्ने जस्ता मुद्दाहरूमा सहयोग बढ़ाउने विषयमा छलफल भएको थियो। उहाँले विश्वव्यापी स्वास्थ्य सहयोगप्रति भारतको प्रतिबद्धतालाई दोहोर्याउँदै सबैलाई पहुँच, सस्तो र समान स्वास्थ्य सेवा प्रदान गर्नु र एक साझा लक्ष्य भएको बताउनुभयो। पश्चिम बंगाल सरकारले कोलकाताको आर्चिकर मेडिकल कलेज तथा अस्पतालका पूर्व प्रिन्सिपल सन्दीप घोषलाई मुद्दा चलाउन स्वीकृति दिएको छ। कलकत्ता उच्च अदालतको आदेश र सीबीआईको जाँचपछि यो कार्यवाही गरिएको हो। मेडिकल कलेज खरिदमा आर्थिक अनियमितता गरेको आरोप सन्दीप घोषमाथि लागेको छ। यस मामिलामा अन्य 3 संस्थामाथि पनि अनुसन्धान भइरहेको छ। सीबीआईले भ्रष्टाचार र आपराधिक षड्यन्त्र अन्तर्गत मुद्दा दर्ता गरेको छ भने प्रवर्तन निर्देशनालय पनि मनी लाउन्ड्रिङको पक्षको अनुसन्धान गरिरहेको छ। राज्यपालको स्वीकृतिपछि अब सक्षम अदालतले यस मुद्दाको थप सुनवाई गर्न सक्नेछ। आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई 5 विकेटले हराएर प्लेअफमा स्थान बनाएको छ। चेन्नईमा खेलेको म्याचमा पहिलो ब्याटिङ गर्दै चेन्नई सुपर किङ्सले 20 ओभरमा 7 विकेटमा 180 रन बनाएका थिए। कार्तिक शर्माले सबैभन्दा अधिक 44 रन बनाए। हैदराबादको लागि पेन्ट कमिन्सले 3 र साकिब हुसेनले 2 विकेट लिए। प्रतियोगितामा आज राजस्थान रॉयल्सको प्रतिस्पर्धा लखनऊ सुपर जायन्ट्ससित जयपुरमा साँझ 7:30 देखि शुरू हुनेछ। युट्युबमा @AirCaution मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत नर्वेले व्यापार एवं आर्थिक साझेदारी सम्झौता अन्तर्गत 100 अरब अमेरिकी डलरको लगानीको लक्ष्य हासिल गर्ने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 5 राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा इटलीको 2 दिने भ्रमणका लागि आज रोम पुग्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले अपरेशन सिन्धुलाई भारत एक सशक्त आत्मविश्वासी र सक्षम बन्ने प्रतीकको रूपमा वर्णन गर्नुभयो। अनि आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई 5 विकेटले हराएर प्ले अफमा स्थान बनाएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
4: मिडमेपको 213.67 मिटर तथा 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो, जसलाई यहाँले एफएम कञ्चनजङ्घाको 103 मेगाहर्ज अनि न्यूज एण्ड आयर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ विविध जानकारी र मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी फेरि उपस्थित भएका छौं। आज पर्यो 19 तारिक मे।
1: हजुर,
0: आज पनि प्रणाम सिक्किम कार्यक्रममा विशेष गरेर आज पारण गरिने दिवससितै आज जन्म ग्रहण गर्ने विभिन्न व्यक्तिहरूबारे र आजको दिन विगतमा घटेका घटनाहरूबारे श्रोताहरूलाई जानकारी गराउनेछौ र साथसाथमा मनोरञ्जनको लागि गीत पनि सुनाउनेछौ। र आज चाहिँ खुसबु सर्वप्रथम कुरा गरौं, एउटा दिवस पालन गरिन्छ जसलाई चाहिँ इन्डेन्जर स्पेसिस डे अर्थात विलुप्त हुन लागेका विभिन्न प्रजातिहरूको दिवसको रूपमा पालन गरिन्छ। हजुर, र हामीलाई अब साधारण अर्थमा हामीले देखेका छौं कि अहिले गौथलीहरू मासिसकेको छ है, त्यसै गरी पहिले आँगनभरिभरि चरि हिँड्ने भँगेराहरूको संख्या त्यो पनि घट्दै घट्दै गइरहेको छ। हजुर, अब इन्डेन्जर स्पेसिस विभिन्न प्रजाति भन्दाखेरि चरा चुरुङ्गी है, पशु प्राणी लगायत रूखपातहरू, औषधीय वनस्पतिहरू सबै नै आउने गर्छ है। त्यसरी नै अब थुप्रै थुप्रै रूखपातहरू मासिएर गएको छ, बोट बिरुवाहरू मासिएर गएको छ, औषधीय उद्भिदहरू थियो कतिवटा है, त्यो पनि मासिएर गएको छ, र चरा चुरुङ्गी पशु प्राणीहरू त मासिँदै मासिँदै नै गइरहेको छ। र यसो हुनुको मूल कारण मानिसहरूको अचाहिँदो अनावश्यक अतिक्रमण भनेर भनेका छन् है। अब पशु प्राणीहरू, निरीह पशु प्राणीहरू बस्ने वन जंगल फाँडिदिएपछि उनीहरू कहाँ जाने? अब सुक्खा मौसममा आगो लगाइदिन्छन् जंगलमा, त्यसो हुँदाखेरि त्यहाँ थुप्रै चरा चुरुङ्गी पशु प्राणीदेखि लिएर किरा फटेङ्ग्रादेखि लिएर विभिन्न प्रजातिका उद्भिदहरू पनि डढेर मर्ने गर्छन्।
1: त्यो साथसाथै बढ्दो तापमानको कारणले पनि गरेको छ।
0: हजुर, र अब सिक्किमकै प्रसंगमा कुरा गर्ने हो भनेदेखि सिक्किममा प्राय प्राय 689 प्रजातिका विभिन्न थरीका पुतलीहरू पाइएको एउटा रिपोर्टले बताएको थियो, तर अहिले आइपुग्दा सायद यसमा पनि है कतिवटा प्रजातिहरू विलुप्त भएर गइसकेको होला। उसै गरी सिक्किमकै कुरा गर्दा 568 प्रजातिका चराचुरुङ्गहरू सिक्किममा पाइन्छ भनेर भनिन्छ है, तर तीमध्ये पनि कतिवटा चराचुरुङ्गहरू त अहिले त लुप्त भएर गइसकेका छन्। र त्यसरी नै अब थुप्रै थरीका जडीबुटीहरू, विशेष गरेर जडीबुटी त हाम्रो सिक्किम अधिराज्य हिमालय भेगमा नै पाइन्छ है, तर ती प्रजातिका उद्भिदहरू पनि सबै मासिएर गइसकेका छन्। र त्यसरी मासिएर जान नदिनको लागि चाहिँ समय छँदै मानिसहरूले ध्यान दिनुपर्ने, उनीहरूलाई पनि हेरचाह गर्नुपर्ने चाहिँ अहिलेको आवश्यकता हो भन्ने कुरा सम्झाउनलाई नै आजको दिन इन्डेन्जर स्पेसिस डे अर्थात विलुप्त हुन लागेका विभिन्न प्रजातिहरूको दिवसको रूपमा पालन गर्ने गरेको छ। उसो त अब सरकारले पनि विभिन्न योजनाहरू तयार पारेको छ, यो कति योजनाहरू कार्यान्वयन भइरहेको छ, तर सबैभन्दा ठूलो कुरा चाहिँ हुन्छ प्रत्येक मानिसको सोचमा बदलाव है। सरकारले योजनाहरू बनाउँछ, तर ती योजनाहरूलाई सही अर्थमा लागू हुनको लागि चाहिँ प्रत्येक मान्छे, त्यो ठाउँको मान्छे नै सजग हुनुपर्छ, त्यो ठाउँको मान्छेकै बौद्धिक विकास चाहिँ हुनुपर्छ, र त्यसो भए मात्रमा सही अर्थमा कुनै पनि योजनाहरूको प्रयोग हुन्छ। र सरकारले विभिन्न योजनाहरू बनाउँछन्, कार्यान्वयन गर्छन्, तर त्यसलाई सही अर्थमा पालन गरिएन भने त्यसको कुनै फाइदा हुँदैन।
1: विलुप्त हुन लागेका प्राणीहरू ती जीवहरू हुन्, विभिन्न कारणहरूले गर्दा बिस्तारै बिस्तारै लुप्त भइरहेका छन्, जसको संरक्षणको आवश्यकता भइरहेको छ। यदि यसको संरक्षण गरेनौ भनेदेखि यिनीहरू बिस्तारै बिस्तारै विलुप्त भएर जानेछन्। भारतकै केही विलुप्त प्राय जीवहरूको कुरा गर्दा जंगली गदा, एउटा सिंह भएको गैंडा, नीलगिरीको लंगुर, कस्तुरी मृग, सेतो गैंडा तथा अजिंगर हुन्। यी जनावरहरू पहिले धेरै नै पाइने गर्दथ्यो, तर विभिन्न कारणहरूले गर्दा यसको संख्यामा धेरै मात्रामा कमी आइरहेको छ, भनौं लुप्त हुने संघारमा पुगिसकेका छन्।
0: हजुर, र अब तपाईँले भन्नु त्यसै गरी होइन, एक सिंह गैंडादेखि लिएर अहिले जुन चाहिँ बाघको जुन चाहिँ छ है भारतमा, त्यसको पनि निकै घट्दो घट्दो छ। हुन त बाघको संरक्षणको लागि थुप्रै थुप्रै योजनाहरू अघि बढ़ाइरहेको छ, यद्यपि बाघको संख्यामा चाहिँ निकै कमी आएको एउटा रिपोर्टले बताएको छ। र अब यस्ता लुप्त प्राय हुनदेखि बचाउनको लागि के कस्तो पाइलाहरू चाल्नुपर्छ?
1: हजुर, यसको निम्ति चाहिँ के गर्न सकिन्छ भनेदेखि प्रकृति भण्डार अर्थात अन्य जंगलहरू क्षेत्रहरूलाई चाहिँ धेरै धेरै योगदान हामीले गर्न सक्छौ, त्यो वन जंगलहरूलाई हामीले बचाएर राख्न पर्ने हुन्छ एक है। अनि अर्को कुरा के भनेदेखि पर्यावरणको अनुकूल सामानहरू हामीले किन्न सक्छौ, जस्तै छालाको चीजहरूको प्रयोगमा हामीले कमी ल्यायो भनेदेखि पनि यी प्राणीहरू चाहिँ बचाउन सकिन्छ,
0: जस्तै उनीहरूको शिकार है। हजुर, शिकार गर्न पर्दैन। हजुर, र यसरी लुप्त प्राय हुन लागेका विभिन्न प्रजातिहरूको संरक्षणको लागि चाहिँ प्रत्येकले अघि आउनुपर्ने अहिलेको आवश्यकता भएको छ। र यसबारे हामीले छोटो जानकारी राख्यौं, र जानकारीपछि आउनुहोस् अब सुनौ एउटा गीत।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गान्तोक साथै एफएम कञ्चनजंघाबाट। श्रोता, आज 19 तारीक मे र प्रत्येक वर्ष 19 मेको दिन विश्वभरिमा वर्ल्ड आईबीडी डेको रूपमा मनाउने गरिन्छ। आईबीडी अर्थात इन्फ्लेमेटरी बोयल डिजीज, यो मानव शरीरको पाचन तन्त्रमा अर्थात पेटमा हुने एक प्रकारको रोग हो। यस रोगमा शरीरको पाचन तन्त्रका नलीहरू सुन्निने गर्दछ। यस आईबीडी रोग दुई प्रकारका हुने गर्दछन्। यी हुन् अल्सरेटिभ कोलाइटिस, जसलाई अल्सर पनि भनिन्छ, भने अर्को हो क्रोन्स डिजीज। यस रोगको लक्षणको कुरा गर्नुपर्दा पेट दुख्नु, घरिघरि पखाला लाग्नु, दिशामा रगत निस्कनु, शरीरको वजन कम्ती हुँदै जानु आदि। यो रोग के कारणले हुने गर्दछ अहिलेसम्म थाहा लाग्न सकेको छैन। तर पनि शरीरको रोग प्रतिरोधी क्षमता अर्थात इम्युन सिस्टममा कमी, जेनेटिक कारण आदिले यो रोग हुने गर्छ भनेर कतिले बताएका छन्। यस रोगको अहिलेसम्म कुनै पनि सठिक उपचार पनि उपलब्ध छैन। हिजो आज यो रोगको चपेटमा निकैजना परिरहेका छन्। यसर्थ यस रोगप्रति जागरूकता जगाउन भनेर 19 मेको दिनलाई वर्ल्ड आईबीडी डेको रूपमा पालन गर्ने गरिन्छ। श्रोता, आईबीडी प्रति जागरूकता जगाउन भनेर विश्वभरिका विभिन्न संगठनहरूले एकजुट भएर विभिन्न सचेतना कार्यक्रमहरू गर्दै आइरहेका छन्। यस आईबीडी रोगका रोगीहरूप्रति सहानुभूति र सहायता दर्शाउन एचआईभी एड्सको रातो रिबन जस्तै गरेर बैगुनी अर्थात पर्पल रंगको रिबनको प्रयोग गरिन्छ। आज श्रोता, यही थियो आज पालन गरिने वर्ल्ड आईबीडी डे बारे छोटो जानकारी। प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। अब कुरा गरौं जन्मको।
1: 1913 भारतको 6ौं राष्ट्रपति नीलम संजीव रेड्डीको जन्म भएको थियो आजको दिन। नीलम संजीव रेड्डी भारतको यस्तो राष्ट्रपति थिए जसले राष्ट्रपति पदको उम्मेद्वार हुँदै पहिलो पल्ट विफलता प्राप्त गरेका थिए र दोस्रो पल्ट उम्मेद्वार बनाउँदा राष्ट्रपति पदमा निर्वाचित भएका थिए। यसरी नै 1934 अंग्रेजी भाषाका सुप्रसिद्ध भारतीय लेखक रस्किन बर्नको जन्म आजकै दिन हिमाचल प्रदेशको कसौलीमा भएको हो। उनको प्रसिद्धि विशेष रूपमा बाल साहित्यको रचनालाई लिएर मानिन्छ। भारतमा सबैभन्दा धेरै पढिने बाल साहित्यका साहित्यकार रस्किन बर्न मूल रूपमा ब्रिटानी हुन्, तर भारत स्वतन्त्रता पश्चात उनले भारतमा नै रहने फैसला गरेका थिए। उनको कथाहरूमा नानीहरूको सपना, उनीहरूको इच्छाहरूको कुरा त हुन्छ नै, साथै नानीहरूको संघर्षको कथाहरू पनि सामेल हुँदछ। उनको चरित्र रस्टी र अंकल केन आजको बाल साहित्यको सबैभन्दा प्रसिद्ध चरित्र मानिन्छ। उनलाई वर्ष 1999 बाल साहित्यमा योगदानको निम्ति भारत सरकारले पद्मश्रीले सम्मान जनाएको थियो। उनले 17 वर्षको उमेरमा पहिलो उपन्यास रूम अफ द रूफ लेखेका थिए। यसको निम्ति 1957 जान लिभेलिन राइज पुरस्कारले सम्मानित गरिएको थियो। यो पुरस्कार 30 वर्षभन्दा कम उमेरका राष्ट्रमण्डल नागरिकलाई इंग्ल्याण्डमा प्रकाशित अंग्रेजी लेखनको निम्ति प्रदान गरिन्छ। रस्किन बर्नले आजसम्म 500 भन्दा धेरै कथाहरू, उपन्यास, संस्मरण र कविताहरू लेखेका छन्। उनको कैयौं कथाहरूमा फिल्म पनि बनेको छ, जस्तै 1857 स्वतन्त्रताको लड़ाईमा आधारित शशि कपूरको फिल्म जुनून। यो फिल्म उनको कथा अ फ्लाइट अफ पिजनमा आधारित छ। यसरी नै प्रियंका चोपड़ा अभिनीत सात खुन माफ पनि उनकै लघुकथा सुजान सेभेन हस्बेण्डमा बनाइएको हो। उनलाई प्राप्त थुप्रै सम्मानहरूमा 1992 आउटरेज स्टिल ग्रो इन देहराको निम्ति साहित्य अकादमी, 1999 पद्मश्री र 2014 पद्मभूषण मुख्य हुन्। यसरी नै जन्मको कुरा गर्दा आजकै दिन 1938 जन्मेका हुन् एक प्रसिद्ध कवि, रंगमंचकर्मी, कहानी लेखक, नाटककार, फिल्म निर्देशक र फिल्म अभिनेता गिरीश कर्नाड। उनलाई 1954 साहित्य अकादमी पुरस्कार, 1998 ज्ञानपीठ पुरस्कार बाहेक कालिदास सम्मान, पद्मश्री र पद्मभूषणले पनि सम्मान जनाइसकेको छ। उनले हिन्दीमा उत्सव, मन्थन, इकबाल, डोर अनि एकता टाइगर जस्ता फिल्महरूमा काम गरेका छन्। 1881 जन्मेका हुन् कमल अतातुर्क, जसलाई आधुनिक तुर्कीको निर्माता मानिन्छ। यसरी नै 1974 भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीको जन्म बुधान उत्तर प्रदेशमा भएको थियो आजकै दिन।
2: श्रोता, जन्मकी कुरा गर्नुपर्दा 19 मे 1983 जन्मिएका हुन् भारतीय सिनेमाका गायक, गीतकार, संगीतकार आरको प्रभो मुखर्जी, जसलाई हामी मात्र आरको नामले चिन्ने गर्छौं। उहाँको जन्म कोलकाता पश्चिम बंगालमा भएको थियो। हिन्दी सिनेमामा वर्ष 2012 आएको फिल्म जिस्म 2 संगीतकारको रूपमा पदार्पण गरेका आरकोले अनेकौं हिन्दी फिल्महरूमा संगीत दिएका छन् भने अनेकौं लोकप्रिय गीतहरू पनि गाएका छन्। हिन्दी मात्र नभएर उहाँले बंगाली तथा तेलुगु फिल्म कार्यक्रमहरूमा पनि संगीत दिएका छन्। आज उहाँको जन्मदिन र जन्मदिनको शुभकामना दिँदै राख्दैछौ उहाँको आवाजमा रहेको यो गीत।

प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। अब कुरा गरौं विगतमा आजकै दिन घटेका केही घटनाहरूबारे। 1743 आजकै दिन जोन पेरी क्रिस्टिनले सेन्टिग्रेड टेम्परेचर स्केलको विकास गरेका थिए। उसै गरी 1802 आजकै दिन नेपोलियन बोनापार्टले लिजेन्ड अफ अनरको आरम्भ गरेका थिए, जो सबैभन्दा प्रतिष्ठित फ्रेन्च सम्मान हो र यो सम्मानले अहिलेसम्म भारतका जमशेदजी

0: देशमा आजको दिन विश्वका ती महान अमेरिकी खोजकर्ता आविष्कारक वैज्ञानिक थोमस अल्वा एडिसनले प्रथम पल्ट रेडियोमा बोलेका थिए।
1: 1926 कुरा गर्दा भेनिटो मुसोलिनीले इटलीलाई फान्सीवादी राष्ट्र घोषित गरेको थियो।
0: 1954 आजको दिन भारत सरकारले नेशनल फिल्म बोर्डको गठन गरेका थिए अनि यसको साथै फिल्म प्रोडक्शन ब्यूरो औ फिल्म इन्स्टिच्युटको स्थापना गर्ने निर्णय लिएका थिए।
1: 1930 श्वेत महिलाहरूलाई साउथ अफ्रिकामा भोट दिने अधिकार प्राप्त भएको थियो। यसरी नै 1971 रूसले मार्स 2 प्रोग्राम लन्च गरेको थियो।
0: आजको दिन विगतमा घटेका केही घटनाहरूबारे हामी श्रोताहरूलाई जानकारी गराउँदैछौ। 1961 आजको दिन आसामको सिल्चर रेलवे स्टेशनमा बांगला भाषा आन्दोलनकारीहरू बीचको झडपमा पुलिसको गोली लागेर 11 आन्दोलनकारीहरूको निधन भएको थियो।
1: 1979 हिन्दीको शीर्ष साहित्यकार हजारी प्रसाद द्विवेदीको निधन भएको थियो। 1999 भारतीय मूलको महेन्द्र चौधरी फिजीलाई प्रधानमन्त्री नियुक्त गरेको थियो।
0: 1975 आजको दिन पुणेमा विवाहबाट फर्किरहेको बस एउटा रेलसित ठोकिएपछि 66 ज्यान गएको थियो। 1983 आजको दिन नासाले एन्टेलस्याट भी उपग्रह सफलतापूर्वक प्रक्षेपित गरेको थियो। 1995 आजको दिन विश्वका सबैभन्दा कम उमेरका अर्थात 17 डाक्टर बनेका थिए बालामुराली अम्बाटी। उनले माउन्ट सिनाईबाट पढ़ाई पूरा गरेका थिए। उनी भारतीय अमेरिकी मूलका नागरिक हुन्।
1: 2002 पूर्वी तिमोर 4 सदीहरूसम्म दासत्वमा रहे पश्चात नयाँ सहस्राब्दीको पहिलो नयाँ राष्ट्रको रूपमा विश्व मानचित्रमा आएको थियो। 2003 जिबुदीको राष्ट्रपति इस्माइल उमर गुलेह भारतको यात्रामा नयाँ दिल्ली आइपुगेका थिए। 2006 भारतीय मूलको मलेसियाई उद्योगपति टी रविचन्द्रनले माउन्ट एभरेस्टमा सफलतापूर्वक चढ़ेकी थिइन्। 2008 परम्परावादी मराठी थिएटरको पुरोधा विजय तेन्दुलकरको निधन भएको थियो। आजकै दिन 2008 कुरा गर्दा विश्व श्रम संगठनको कर्मचारी अध्यक्ष असानेले नयाँ दिल्लीमा सामाजिक सुरक्षा सम्मेलनको उद्घाटन गरेका थिए।
0: वर्ष 2008 आजको दिन नाथुला भएर गरिने भारत चीन व्यापार पुनः शुरू भएको थियो।
1: 2008 कुरा गर्दा कैलाश मानसरोवरको निम्ति चीनले भारतीय यात्रीहरूको यात्रालाई स्थगित गरेको थियो। 2010 भारत सरकारको 34 चलेर आइरहेको 3G स्पेक्ट्रमको निलामीबाट 67,718.75 करोड़ रूपियाँको शुल्क पाउन तय भएको थियो। 2010 कुरा गर्दा बिहारको मुजफ्फरपुर रक्सोल रेलखण्डमा मोतिहारी जिल्लाको जीवधारा र पिपरा रेलवे स्टेशन बीच बंगारी हल्टको नजिक नक्सलीहरूले रेल पटरी ध्वस्त गरेको थियो, जसकारण एक ट्याङ्कर मालगाड़ी दुर्घटनाग्रस्त भएको थियो भने 13 बग्गीहरू आगो लागेको थियो।
0: यसैगरी 2016 आजको दिन इजिप्ट एयर फ्लाइट 804 पेरिसदेखि काइरो गइरहेको बेला सामुद्रिक खाड़ीमा दुर्घटनाग्रस्त भएपछि त्यहाँ भएका सबैजना मारिएका थिए। यसैगरी 2018 आजको दिन विन्डसर क्यासलमा भएको एक भव्य समारोहमा अमेरिकन एक्ट्रेस मेगन मार्केलको विवाह ब्रिटिस रोयल फ्यामिलीका प्रिन्स हेरीसँग भएको थियो। 2018 नै आजको दिन हिरो काजुद्वारा निर्मित जापानिज फिल्म सफ्ट लिफ्टर्सले कान्स फिल्म फेस्टिभलमा कान्स पाल्मिडोर पुरस्कार जितेको थियो।
2: श्रोता, आजकै दिन घटेको घटनाहरूको कुरा गर्नुपर्दा 19 मई 2020 दिन आम्फन नामक चक्रपात बंगालको खाड़ीमा उठेको थियो। 19 मई 2020 प्रकाशित नेचर क्लाइमेट चेन्ज रिपोर्टको अनुसार लकडाउनले गर्दा वर्ष 2020 अप्रेल महिनामा ग्रीन हाउस ग्यासको उत्सर्जनमा विश्वभरिमा 17% कमी देखिएको थियो।
0: 19 मई 2021 दिन गुगल क्लाउड अनि स्पेसएक्स बीच उपग्रह अर्थात सेटेलाइटको माध्यमले इन्टरनेट सेवा पुर्याउने सम्झौतामाथि हस्ताक्षर भएको थियो। यो इन्टरनेट सेवा स्पेसएक्सको स्टार्ट लिंक सेटेलाइट्सको माध्यमले पुर्याउनेछ। 2024 आजको दिन विपरीत मौसमको कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि इरानका राष्ट्रपति इब्राहिम रईसी विदेश मन्त्री हुसेन अमीर अब्दुलिया सितै अन्य 6 अधिकारीहरूको मृत्यु भएको थियो। श्रोता, थियो देश विदेशमा विगतमा आजको दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी। जानकारीपछि सुनौ एउटा रमाइलो गीत।

सम्भवतः श्रोता यसको साथै आजलाई छुट्टिने बेला भएको छ। भोलि बिहान फेरि रोचक जानकारीहरू लिएर तपाईँ समक्ष आउनेछौ। प्रणाम सिक्किम कार्यक्रमको एक नवीनतम अंक बोकेर तबसम्मको लागि हामी दुई आजलाई कार्यक्रमबाट बिदा चाहन्छौ। नमस्कार।

श्रोता प्रस्तुत थियो कार्यक्रम प्रणाम सिक्किम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। श्रोता, यतिखेर बिहानको 8 बज्ने लागेको छ। अब यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार, अनि 8:30 मा आकाशवाणीको शिलङ केन्द्रबाट पूर्वोत्तर समाचार अंग्रेजीमा।

श्रोता सुन्नुभयो लक्ष्मी लेप्चाको आवाजमा यति मिठो कोशीले हृदयमा अंकुरित स्नेह कहिले मर्छ र श्रोता यो त बाँचिरहन्छ बिरुवा हुँदै वृक्ष बन्छ हुन सके आफ्नै माया नभए मृग मृग तृष्णा बन्छ आखिर माया सम्झनामा रहन्छ सुनाउँदैछौ कतै यस्तै भावमा सोचिएको यो अर्को कोशीले लक्ष्मी लेप्चाको आवाजमा

श्रोता सुनिरहनु भएको थियो लक्ष्मी लेप्चाको स्वरमा यो गीत। श्रोता माया गर्ने, सबैलाई माया गर्ने त्यो भाव कति व्यवहारिक हुन्छ, प्रत्येकलाई सोच्ने त्यो मान्छे आखिर हृदय बन्छ। कतै यस्तै भावमा सजिएको यो कोसले सुनौ मधुकर लहानी।

श्रोता सुनिरहनु भएको छ मधुकर लोहानीको आवाजमा यो गीत कार्यक्रम गीतमालामा प्रतीक्षा जीवनको कस्तो घडी हो पर्खाईको लम्बाईमा आफैलाई गुमाउने नभेटिने सत्यमा आफैलाई भुलाउने संगीतको भाव नैको आवाजमा कार्यक्रमको यो अन्तिम कोष

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् मुख्य समाचार। राष्ट्रको अर्थतन्त्र र कुशल सार्वजनिक प्रशासनको हितमा अनुशासित र जिम्मेवार शासन अभ्यासहरू अपनाउन प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अपीलपछि सिक्किम सरकारले हिजोदेखि राज्यभर औपचारिक रूपमा मितव्ययिता अपनाउने उपायहरू शुरू गरेको छ। मनोन केन्द्रमा हिजो मुख्यमन्त्री कार्यालयका विभिन्न योजनाहरू अन्तर्गतका लाभार्थीहरूलाई नरबहादुर भण्डारी फेलोशिप, ल्यापटप वितरण, सिक्किम गरीब आवास योजना, मुख्यमन्त्री स्वरोजगार सहायता योजना, मुख्यमन्त्री शिक्षा सहायता योजना र मुख्यमन्त्री विवेकाधीन अनुदान मार्फत वित्तीय सहायता लगायत लाभहरू प्रदान गरियो। सिक्किमका मुख्य निर्वाचन अधिकारी राज यादवले भारतको निर्वाचन आयोगको निर्देशनमा सिक्किममा मतदाता नामावलीको विशेष गहन संशोधन 30 मईदेखि शुरू हुने बताएका छन्। निर्वाचन विभागका अनुसार बीएलओहरूले 30 मईदेखि 28 जूनसम्म प्रमाणीकरण गर्नेछन् भने मस्यौदा मतदाता नामावली 5 जुलाईमा प्रकाशित हुनेछ। सिक्किमेली फिल्म निर्माता त्रिवेणी राईको शेप अफ मोमो फिल्मले 29 मई 2026 भारत र नेपालबीच फिल्मको थिएटर रिलीज हुनुभन्दा केही दिन अघि सियाटल अन्तर्राष्ट्रिय फिल्म महोत्सव सिफमा न्यू डायरेक्टर्स कम्पिटिशनमा ग्राण्ड ज्यूरी अवार्ड जितेको छ। जनभागीदारी सबसे दूर सबसे पहले सम्बन्धित राष्ट्रव्यापी सूचना शिक्षा तथा संचार अभियानको आगामी शुरूआतको बारेमा ब्लक स्तरीय अधिकारीहरूको लागि परिचय पत्र हिजो मंगनस्थित उपविभागीय मजिस्ट्रेटको कार्यालयमा आयोजना गरिएको थियो।

श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। अब यहाँलाई रमाइलो गराउनेछौं प्राण हिन्दी फिल्मी गीतहरू सुनाउनेछौं। कार्यक्रम चित्रांजलिको साथमा आउन सुनौ पहिलो कोशीले अदनन सामीको आवाजमा मुस्कान फिल्मबाट।

श्रोता सुन्नु भएको छ हिन्दी फिल्मी गीतहरू कार्यक्रम चित्रांजलिको साथमा आकाशवाणीको कान्तो केन्द्रबाट बिहानको प्रसारण सेवामा अघिल्लो गीत लिएका छौं करम फिल्मबाट अलिसा चिनोयको आवाजमा।

श्रोता सुन्नु भएको छ हिन्दी फिल्मी गीतहरू कार्यक्रम चित्रांजलिको साथमा आकाशवाणीको कान्तो केन्द्रबाट बिहानको प्रसारण सेवामा सुनौ अघिल्लो गीत उदित नारायण रलका याज्ञिकको आवाजमा।

श्रोता सुनिरहनु भएको थियो तेरो नाम चलचित्रको यो कौशली उदित नारायण र अलका याग्निकको आवाजमा यिनै गीतहरूसँगै बिहानको 9:30 गइरहेको छ। हवस् श्रोता, कार्यक्रम चित्रांजली यही सिद्धिन्छ। हामी आकाशवाणीको कान्तुक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। श्रोता, अब यहाँहरूलाई हामी सुनाउनेछौ देशभक्ति गीतहरू। राष्ट्रभक्ति भाव नै स्वधर्म मानिन्छ, मातृभूमि प्रतिको प्रेम नै अमर रहन्छ। श्रोता सुनौ नेपालीमा देशभक्ति गीत पहिलो कोशीली मणिकमलको आवाजमा।

स्वतः सुनिरहनु भएको छ त्यस भक्तिभावहरू राष्ट्रभक्तिभावहरूले भरिएका गीतहरू आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा सुनाउँदैछु। यो अघिल्लो गीत रमेश सुब्बाको आवाजमा

श्रोता सुन्नु भएको छ देशभक्ति गीतहरू आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा। श्रोता, यो माटो रहे हामी रहनेछौं, यो भूमिको आश्रयमा नै आउँदो पीढ़ीहरू रहनेछन्। राष्ट्र धर्म बाँचिरहे भारतको भाव हाँसी रहनेछ, सुरक्षित देशवासीको माटो मगमगाई रहनेछ। देशभक्ति भाव जागृत गरिरह, नेपाली देशभक्ति गीतहरू सुनिरहौं। आकाशवाणी गान्तोक केन्द्रबाट सुनाउँदैछौ यो अघिल्लो गीत सुनिता गजमेर र साथीहरूको आवाजमा।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् मुख्य समाचार। राष्ट्रको अर्थतन्त्र र कुशल सार्वजनिक प्रशासनको हितमा अनुशासित र जिम्मेवार शासन अभ्यासहरू अपनाउन प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अपीलपछि सिक्किम सरकारले हिजोदेखि राज्यभर औपचारिक रूपमा मितव्ययिता अपनाउने उपायहरू शुरू गरेको छ। मनन केन्द्रमा हिजो मुख्यमन्त्री कार्यालयका विभिन्न योजनाहरू अन्तर्गतका लाभार्थीहरूलाई नरबहादुर भण्डारी फेलोशिप, ल्यापटप वितरण, सिक्किम गरीब आवास योजना, मुख्यमन्त्री स्वरोजगार सहायता योजना, मुख्यमन्त्री शिक्षा सहायता योजना र मुख्यमन्त्री विवेकाधीन अनुदान मार्फत वित्तीय सहायता लगायत लाभहरू प्रदान गरियो। सिक्किमका मुख्य निर्वाचन अधिकारी राज यादवले भारतको निर्वाचन आयोगको निर्देशनमा सिक्किममा मतदाता नामावलीको विशेष गहन संशोधन 30 मईदेखि शुरू हुने बताएका छन्। निर्वाचन विभागका अनुसार बीएलओहरूले 30 मईदेखि 28 जूनसम्म प्रमाणीकरण गर्नेछन् भन्ने मस्यौदा मतदाता नामावली 5 जुलाईमा प्रकाशित हुनेछ। सिक्किमेली फिल्म निर्माता त्रिवेणी राईको शेप अफ मोमो फिल्मले 29 मई 2026 भारत र नेपालभरि फिल्मको थिएटर रिलीज हुनुभन्दा केही दिन अघि सियाटल अन्तर्राष्ट्रिय फिल्म महोत्सव सिफमा न्यू डायरेक्टर्स कम्पिटिशनमा ग्रान्ड ज्यूरी अवार्ड जितेको छ। जनभागीदारी सबसे दूर सबसे पहले सम्बन्धित राष्ट्रव्यापी सूचना शिक्षा र संचार अभियानको आगामी शुरूआतको बारेमा ब्लक स्तरीय अधिकारीहरूको निम्ति परिचय पत्र हिजो मंगन स्थित उपविभागीय मजिस्ट्रेटको कार्यालयमा आयोजना गरिएको थियो।

श्रोता हामीहरूलाई रमाइलो गराउनेछौ नहेन्द्र फिल्मी गीतहरू सुनाएर कार्यक्रम ताजी तरानीको साथमा यो पहिलो कोशी लिएका छौ हानियन नाफियाको आवाज अनि बेनिता एलको साथमा।

कस्तो श्रोता यिनै प्रस्तुतिहरू सँगै बिहानको 10:30 हुने लागेको छ। अब यहाँलाई अगाडिको कार्यक्रम आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ टेलिफोनको का

0: कार्यक्रम नारी संसार सुनिरहनु भएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउन चाहन्छौ। हजुर श्रोता, आज हामी कार्यक्रम नारी संसारमा कुरा गर्न गइरहेका छौं महिला क्रिकेट खेल विषय। हजुर, क्रिकेट खेललाई कहिले जेन्टलमेन गेम भनिन्थ्यो, तर आज यो खेल जेन्टल वुमेनको पनि उत्तिकै भएको छ। ब्याटको आवाज, बलको गति र फिल्डमा ड्राइभ गर्ने दृश्यले अब लिङ्क चिन्दैन। महिला क्रिकेट खेलाड़ीहरूले आफ्नो पसिना, आँसु र मुस्कानले लेखेको कथा केवल खेलको कथा होइन, यो सामाजिक परिवर्तनको एक दस्तावेज हो। इतिहासमा हेर्नुपर्दा विश्वमा महिला क्रिकेटको शुरूआत सन् 1745 इंग्ल्याण्डको सरे काउन्टिङमा भएको मानिन्छ। भारतमा सन् 1973 महिला क्रिकेट संघ स्थापना भएपछि मात्र संस्थागत शुरूआत भयो। 1975 भारतीय महिला टोलीले वेस्ट इण्डिज विरूद्ध पहिलो टेस्ट खेल्यो। त्यसबेला डाइना एडलुजी, शान्ता रंगस्वामी, शुभांगी कुलकर्णी जस्ता खेलाड़ीले आफ्नै पसिनाले जर्सी किन्थे, रेलको भीड़मा उभिएर यात्रा गर्थे र होटल नपाएर धर्मशालामा बस्थे। त्यसबेला मीडिया थिएन, दर्शक थिएन, पैसा थिएन, थियो त केवल देशको नाम छातीमा टाँसेर खेल्ने जुनून। हजुर श्रोता, आज हामीले यस्तै महिला क्रिकेट खेलाड़ीलाई हाम्रो स्टुडियोमा निम्ति आएका छौं, जसले सानै उमेरदेखि क्रिकेट खेलमा संलग्न भएर अहिले उनी अण्डर 19 वुमेन्स क्रिकेट टीमको कोच पनि हुनुहुन्छ। हजुर श्रोता, वहाँ हुनुहुन्छ मिस सुशान ढुङ्गेल। अझै धेरै क्रिकेट सम्बन्धित हामी वहाँबाट नै जान्नेछौ। तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
1: धन्यवाद।
0: हजुर, हामी यो क्रिकेट अघि नै मैले भनिहाले, क्रिकेट भनेपछि त हाम्रो सिक्किम लगायत हाम्रो भारतवर्षमा मात्रै नभएर एकदमै विश्वभरि नै यो चाहिँ एकदमै फेमस, सबैले मन पराउने एउटा खेल हो है। हामी अलिकति यो क्रिकेटको कुरा गर्नेछौ, बादमा क्रिकेट खेलको कुरा गर्नेछौ। त्योभन्दा अलिकति अगाडि तपाईँको मैले परिचय लिन चाहे, अलिकति भनिदिनुहोस् न तपाईँको नाम है। नाम त मैले तपाईँको भनिहालेँ, अलिकति तपाईँ कहाँ जन्मनु भएको, कहाँ हुर्कनु भएको अलिकति बताइदिनुहोस् न।
1: मेरो नाम चाहिँ सुशान ढुङ्गेल र म चाहिँ यहाँ आरिथाङ गान्तोकमै जन्मेको। म र सानैदेखिको नै क्रिकेट खेल्ने गर्थे, केटाहरूसँगै प्रायः खेल्ने गर्थे। जब म स्कुल पढ्थेँ त्यहाँदेखि नै म केटाहरूसँगै सँगसँगै क्रिकेट खेल्न जान्थेँ र त्यतिकै त्यसरी नै गर्दा गर्दा चाहिँ मैले एक दिन चाहिँ अन्डर 19 वुमेन्स टिममा चाहिँ म सिलेक्ट भएँ। सिलेक्सनको लागि गएको थिएँ माइनिङमा, त्यहाँदेखि त्यतिकै म सिलेक्ट भएँ।
0: हजुर, भनेपछि तपाईँ सिक्किमकै नै हुनुहुन्छ?
1: हजुर, सिक्किममै जन्मेको।
0: हजुर, यहीँ पढे लेखेको,
1: देउराली स्कुलै पढेको म।
0: देउराली स्कुल भनेपछि गर्ल्स स्कुल?
1: हजुर, देउराली गर्ल्स।
0: अहिले तपाईँले भर्खरै भन्नुभयो नि सानोदेखि नै केटाहरूसँग नै यसरी खेलेर है, क्रिकेटमा त्यतिकै तपाईँलाई इच्छा जाग्यो भनेर। अब स्कुल त पढ्नुभयो गर्ल्स स्कुल, तर खेल्नु चाहिँ हुन्थ्यो गाउँमा।
1: हजुर,
0: गाउँमा केटाहरूसँग खेल्नुहुन्थ्यो।
1: हजुर,
0: केही परिवारमा त्यस्तो कोही थियो कि क्रिकेटहरू खेल्ने?
1: होइन, कोही हुनुहुन्थेन। त्यतिकै मलाई त्यो सानोदेखिको इन्ट्रेस्ट थियो क्रिकेटमा चाहिँ, त्यही भएर चाहिँ म अहिले क्रिकेटमा नै यस्तो उयो भएको छु।
0: क्रिकेटमा नै हजुर काम गरिरहनु भएको छ है। अनि अब भन्नु, तपाईँले सुरु गर्दाखेरि त भनौँ न निकै पहिलाकै कुरा हो भन्नुभयो, त्यतिखेर त अब यो क्रिकेट भनेपछि अहिले अहिले अब हुनु त पहिलादेखि नै फेमसै छ, तर सिक्किममा हेर्नु पर्दाखेरि चाहिँ अहिले त धेरै अब क्रिकेट खेलले पनि धेरै प्रगति गरिरहेको छ है। हामीले धेरै देखिरहेको छौँ, रणजी ट्रफीहरू खेलिरहेको है, धेरै देखिरहेको छौँ भनेदेखिलाई। त्यसबेला त अब गाउँघरमा मात्रै खेलिन्थ्यो नि त, हामी पनि सानो सानोमा है हाम्रो आफ्नै दाजुभाइले खेलेको हेर्थ्यौँ है। त्यसबेला तपाईँले जब अब म क्रिकेटै खेल्छु, यही खेलमा नै म संलग्न हुन्छु भनेर सोच्दाखेरि कतिको डिफिकल्टिजहरू फेस गर्नु पर्यो तपाईँले?
1: त्यति बेला चाहिँ म चाहिँ अब हाम्रो गाउँमा एउटा सानो ग्राउन्ड थियो, त्यहाँनिर चाहिँ प्लास्टिकको बल ब्याटले खेल्थ्यौँ हामी प्रायः जस्तो, त्यो दादाहरूसँग पनि खेल्थे। त्यहाँदेखि त्यतिकै खेल्दै गर्दाखेरि चाहिँ त्यहाँदेखि चाहिँ मलाई, म चाहिँ त्यतिकै त्यो इन्ट्रेस्ट भयो हुँदै गयो। त्यहाँदेखि चाहिँ एक दिन चाहिँ एकजना निलेश दा भन्ने हुनुहुन्थ्यो, उहाँ पनि अहिले सिनियर म्यान्स टिममा खेल्नुहुँदैछ, रणजी ट्रफीहरू पनि खेल्नुहुन्छ। उहाँले भन्नुभयो मलाई, बहिनी के भन्छ उयो केटीहरूको पनि सिलेक्सन हुँदै रहेछ भन्नुभयो। त्यतिखेर चाहिँ फर्स्ट टाइम थियो केटीहरूको चाहिँ, फर्स्ट टाइम थियो। त्यहाँदेखि हुँदै रहेछ भनेर चाहिँ त्यहाँदेखि म माइनिङमा गएँ, त्यहाँदेखि त्यतिकै म सिलेक्ट पनि भइहालेँ।
0: हजुर,
1: त्यतिखेर चाहिँ मैले फर्स्ट टाइम चाहिँ त्यतिखेर नै हेलमेट प्याडहरू लगाएको थियो। त्यतिखेर चाहिँ मलाई पुरा साह्रो परेको थियो फर्स्टमा खेल्दा चाहिँ, बादमा चाहिँ बानी हुँदै गयो
0: किनभने एउटा सानो ग्राउन्डमा खेल्नु प्रोफेसनल।

0: लिखेल लागि जिता धेरै आफूलाई प्रोटेक्ट गरेर पनि खेल्नुपर्ने हुन्छ. हजुर, त्यसरी नै अब वुमेन्सको तपाईँले फर्स्टमा भन्नुभयो, फर्स्टमा सिलेक्ट पनि हुनुभयो. त्यतिखेर कतिजना, विशेष गरेर कतिजना महिलाहरू?
1: त्यतिखेर हामी 15 सिलेक्ट भएको थियो.
0: त्यतिखेर त्यहाँबाट चाहिँ तपाईँले यो खेललाई कसरी अघि बढ्यो?
1: त्यतिकै त्यहाँदेखि चाहिँ हामी U19 वुमेन्स टिम गयो, उता झारखण्डमा खेल्नु गयो. त्यहाँदेखि त्यतिकै खेल्नु थालेको मैले.
0: त्यहाँबाट खेल्नु थाल्नुभयो. अनि फेरि त्यही कुरा गरौँ न, अलिकति सानो आफ्नो गाउँघरभित्र खेल्ने. त्यहाँबाट त तपाईँ अब सिलेक्ट भइसक्नु भएपछि त अब प्र्याक्टिसहरू राम्रो भयो है. अनि आफ्नो गाउँघरमा सानो ग्राउन्डमा खेल्ने, फेरि आफ्नो राज्यभित्र भनेपछि, फेरि बाहिर गएर खेल्दाखेरि कस्तो एक्सपिरियन्स भयो?
1: बाहिर गएर खेल्दाखेरि चाहिँ अब फर्स्ट फर्स्टमा त डर भयो पुरा होइन. फर्स्ट फर्स्टमा त त्यो फिल्डिङहरू पनि त्यति साह्रो जान्थेन. त्यहाँदेखि त्यतिकै त्यहाँदेखि चाहिँ सिक्नु थाल्यो. सरले भन्नुभयो, त्यहाँदेखि त्यतिकै सिक्नु थाल्यो हामीले.
0: कोच चाहिँ को हुनुहुन्थ्यो?
1: कोच चाहिँ सोम छिरिङ सर हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ. हजुर,
0: उहाँले नै केटीहरूलाई पनि,
1: हजुर. हामी चाहिँ म, किकाम र सोनाम भन्ने थियो हामी तिनजना. हामी चाहिँ यता बाहिर यता बस्थ्यो हो, गान्तोकबाटै सिलेक्ट भएर गएको थियो. अरू चाहिँ त्यहाँ होस्टेलमा बस्थ्यो, कतिजना एकाडेमीमा बस्थ्यो.
0: भनेपछि यो क्रिकेटहरू सिक्छु भनेको लागि पनि एकाडेमी हुन्छ?
1: हजुर हजुर, अहिले पनि छ एकाडेमी.
0: महिला
1: हजुर दुइटै हुन्छ.
0: सिलेक्ट भएरै जानुपर्ने हुन्छ?
1: हजुर, सिलेक्सन हुन्छ, त्यहाँदेखि चाहिँ होस्टेलमा राख्नुहुन्छ.
0: हजुर, त्यसमा भनेपछि होस्टेलमा राखिसकेपछि यस्तो प्रोफेसनली?
1: हजुर हजुर, कोचेसहरू हुनुहुन्छ, ट्रेनर, फिजियो सबै हुनुहुन्छ त्यहाँनिर चाहिँ.
0: त्यसरी
1: सिकाउनु?
0: हजुर हजुर. तपाईँ अब अहिले चाहिँ तपाईँ U19 वुमेन्स टिमको एसिस्टेन्ट कोच तपाईँले गरिरहनु भएको छ भने चाहिँ, फर्स्टमा त तपाईँ एउटा खेलाडी भएर नै खेलिरहनु भएको थियो है. अनि फर्स्टमै तपाईँ सिलेक्ट भइसकेर चाहिँ तपाईँले झारखण्डमा खेले भन्छ है. त्यहाँबाट तपाईँले कुन कुन ठाउँहरूमा खेल्नुभयो?
1: बादमा चाहिँ त्यहाँदेखि हाम्रो निकै ग्याप भयो फेरि बादमा हो, 4 वर्ष जस्तो. त्यहाँदेखि फेरि 2018 चाहिँ, त्यहाँदेखि 18 चाहिँ फेरि सिनियर वुमेन्स टिममा म सिलेक्ट भएको थिएँ. त्यहाँदेखि मुम्बई थुप्रो जग्गाहरू गयो, पोन्डिचेरीहरू गएको थियो.
0: कस्तो खाले पर्फर्मेन्स हुन्थ्यो?
1: अलिकति टफै हुन्छ बाहिरसम्म. इलेट र प्लेट हुन्छ होइन, इलेटमा चाहिँ अर्कै स्टेटहरू हुन्छ, अब जस्तो यो मुम्बईहरू हुन्छ नि यस्तो हुन्छ. तर प्लेटमा चाहिँ नर्थ इस्टको टिम हुन्छ. नर्थ इस्टसँग चाहिँ अलिकति सजिलो हुन्छ, किनभने हामी जस्तै हुन्छ नि त उनीहरू चाहिँ. त्यो इलेटमा चाहिँ अलिकति साह्रै पर्छ खेल्नु, त्यस्तो हुन्छ.
0: तपाईँहरूको तयारी पनि त्यही प्रकारकै?
1: हजुर,
0: विशेष गरेर अहिले अब सिक्किममा चाहिँ अहिले क्रिकेट खेल्ने निकै फर्स्ट टाइम देखाइरहेको छ, निकै पपुलर हुँदै गइरहेको छ. अब पहिला त हामीले त्यस्तो बेसी देख्दैन, अहिले त महिलाहरूको लागि पनि त्यतिकै छ. पुरुषहरूले झन् इन्टरनेसनली खेलिरहनु भएको छ उहाँहरूले है. अनि अहिले विशेष गरेर नानीहरू, कुनै पनि अब आउँदो बाल बालिकाहरू क्रिकेट खेल्न चाह्यो भने उहाँहरूलाई कतिको उमेरदेखि लिएर कस्तो खाले ट्रेनिङहरू उहाँहरूलाई गराइन्छ?
1: अहिले त 7-8 इयर्सदेखिको गर्दा हुन्छ ट्रेनिङ हो. अहिले चाहिँ केटीहरूको चाहिँ कुन चाहिँ क्याटेगोरी छ भन्दाखेरि चाहिँ U15, U19, U23 र सिनियर छ हो. U15 लागि चाहिँ 13 इयर्सदेखि चाहिँ खेल्नु पाउँछ. त्यहाँदेखि U19 चाहिँ 19, अब 15 इयर्स अबभ भएपछि त्यहाँदेखि 23 त्यहाँदेखि सिनियर हुन्छ. सिनियर चाहिँ जति उयो पनि हुन्छ, 23 अबभ हुनु पर्यो हो, त्यति छ. अन्त प्र्याक्टिसहरू गर्नु छ भने चाहिँ सानैदेखि गर्दा पनि हुन्छ. हजुर, 6-7 इयर्स पुगेपछि चाहिँ हुन्छ, त्यहाँदेखि चाहिँ हुन्छ,
0: आफै गर्नु पर्यो.
1: हजुर हजुर.
0: कसैको अभिभावकहरू जस्तै आमा बाबाहरूले हुँदो रहेछ नि त, अब आफूलाई इन्ट्रेस्ट लागेको है, नानीहरूलाई पनि गराउँछु भन्ने, जसको नानी अब 5-6 वर्ष पुगेको छ, उनीहरूलाई चाहिँ त्यसरी नै प्र्याक्टिस गराउँदा हुन्छ कि कुनै त्यस्तोहरूको लागि पनि इन्स्टिट्युटहरू हुन्छ?
1: हजुर, अहिले एकाडेमीहरू छ, उयो अम्बा क्रिकेट एकाडेमी छ एउटा हो अक्युङमा, त्यहाँ पनि तपाईँले लानु सक्नुहुन्छ. र गान्तोकमा पनि अब प्र्याक्टिस गर्छु भन्यो भने चाहिँ गान्तोकतिर पनि गराइदिन्छ हामीले, माथि गाज ग्राउन्डमा. हजुर,
0: तपाईँहरूसँग नै सम्पर्क? हजुर हजुर. सानैदेखि नानीहरूलाई खेलाउनु थाल्यो भने एकदम सही वेमा, जुनै पनि खेल खेल्दाखेरि त्यसको वे चाहिँ सही हुन्छ. अनि मैले अघि तपाईँलाई फेरि पनि सोध्दै थिएँ, तपाईँले अब सानैदेखि क्रिकेटमा तपाईँ एकैपल्टमा चयन भइहाल्नुभयो है, अनि बाहिर गएर खेल्नु पनि भयो, अनि विशेष गरेर तपाईँ त एउटा छोरी पनि हुनुहुन्छ है. अनि त्यतिखेर तपाईँ अब क्रिकेटमा सिलेक्ट भएर जाँदाखेरि फ्यामिलीको रियाक्सन कस्तो
1: थियो? हजुर, खुसी हुनुहुन्थ्यो आमा बाबाहरू सबैजना. फर्स्टमा चाहिँ हामी त्यतिखेर चाहिँ त्यति साह्रो अब उयो थिएन, के भन्छ, त्यति साह्रो अवेरनेस पनि थिएन. अब त्यस्तो अहिले जस्तो छ नि, त्यस्तो चाहिँ फेसिलिटिजहरू पनि थिएन. हामी ट्रेनमा जानु पर्थ्यो होइन, त्यस्तोहरू थियो. अहिले चाहिँ तर राम्रो भएको छ वुमेन्सको लागि चाहिँ, U15 अब जुनियरको लागि लागि चाहिँ म्याच फीहरू पनि अहिले बढेको छ हो. अहिले फ्लाइटमा लानुहुन्छ, राम्रो राम्रो होटेलहरूमा राख्नुहुन्छ, त्यस्तो अब राम्रो राम्रो फेसिलिटिजहरू पाउँदैछ अहिले चाहिँ केटीहरूले. हजुर, अहिले जोनल WPL पनि हुँदैछ हो केटीहरूको लागि. राम्रो खेल्यो भने त्यहाँ पनि सेलेक्ट हुने चान्सेस छ. त्यहाँदेखिको जोनल पनि हुन्छ, सिनियर वुमेन्सको जोनल, त्यहाँदेखिको एनसिएहरू सबै हुन्छ. अहिले चाहिँ राम्रो भएको छ. हजुर,
0: तपाईँहरूले अब पहिला आउँदाखेरि त्यस्तो खाले
1: हजुर त्यस्तो हजुर
0: अहिलेको नानीहरू
1: भने अहिले त फ्लाइटमा जानु पाउँछ उनीहरू. हामी पहिला चाहिँ ट्रेनमा जानु पर्थ्यो दुःख गरेर, अहिले चाहिँ उनीहरूले पुरा राम्रो फेसिलिटिजहरू पाउन थालेको छ.
0: अब विशेष गरेर अब हामीलाई त अब त्यस्तो थाहा छैन खेलको विषयमा है. अब जस्तै एउटा अब सेलेक्ट भएर तपाईँहरू गएर एउटा सिक्किमलाई रिप्रेजेन्ट गरेर तपाईँहरू खेल्नुहुन्छ होइन, त्यो खेलिसकेर आएपछि यदि तपाईँहरूले अब त्यहाँनिर जितेर आउनु भएदेखि कस्तो खाले फेसिलिटिजहरू पाउनुहुन्छ फेरि यता आइसकेपछि?
1: जित्यो भने त अब सब जम्मा छवटा म्याचेस हुन्छ. छवटा म्याच डल्लै जितेर क्वालिफाई भयो भने चाहिँ च्याम्पियन हुन्छ हामी. सबै म्याच जित्यो भने त्यहाँदेखि यता आएपछि चाहिँ हामीलाई ब्लेजरहरू दिनुहुन्छ सरहरूले. यसरी फाउन्डेसन डे थियो 8 मेमा सिनियर वुमेन्स टिमले एउटा उयो जितेको थियो, T20 जितेको थियो. त्यहाँदेखि T20 जित्दाखेरि चाहिँ उहाँले फेलिसिएट गर्यो उनीहरूलाई, कोट अन्त उयो टोकन अफ लभ पनि दिनुभयो. त्यसो गर्नुभयो हजुर. च्याम्पियन भएपछि चाहिँ त्यो कोट चाहिँ पाउँछ
0: हजुर.
1: त्यो चाहिँ साह्रै
0: हुन्छ है. हजुर, एउटा राम्रो क्रिकेट खेलाडी बन्नको निम्ति है, म भविष्यमा गएर एउटा राम्रो क्रिकेट खेलाडी बन्छु भनेर भन्नेहरूले चाहिँ के के कुरामा ध्यान दिनुपर्ने हुन्छ?
1: उनीहरूले चाहिँ हार्डवर्क डेडिकेसन चाहिँ इम्पोर्टेन्ट छ. अब म खेल्छु भनेर सोच्यो भने उहाँले होइन सोचेर चाहिँ त्यहाँदेखिको एक दिन गयो प्र्याक्टिस, फेरि सेकेन्ड दिन गएन प्र्याक्टिस चाहिँ कन्टिन्यू हुनु पर्यो र उनीहरू उसको फोकस चाहिँ त्यही माथि हुनु पर्यो. त्यस्तो गर्यो भने चाहिँ मात्रै उसको चाहिँ अब करियर राम्रो हुन्छ. नभए चाहिँ अब एक दिन गयो फेरि गएन त्यस्तो गर्यो भने चाहिँ हुँदैन. त्यस्तोहरू चाहिँ डेडिकेसन चाहिँ हुनै पर्छ, हार्डवर्क पनि हुनै पर्यो. त्यस्तो हजुर, डिसिप्लिन पनि मेन चाहिँ डिसिप्लिन नै हो. टाइममा सुत्नु पर्यो, टाइममा उठ्नु पर्यो हो, त्यो पनि एउटा डिसिप्लिनमा हुन्छ. हजुर,
0: भनिन्छ नि है जतिजना पनि खेलाडीहरू जुनै खेलमा पनि संलग्न हुनुहुन्छ है, उहाँहरूको लागि डिसिप्लिन र टाइम चाहिँ एकदमै इम्पोर्टेन्ट हो.
1: अन्त एउटा अर्को कुरा चाहिँ खानेकुरा पनि एउटा चाहिँ मेन.
0: हजुर, मैले त्यही सोध्नु, अब जस्तै अरू अरू खेलहरू खेल्दाखेरि आफ्नो डाइटमा पनि एकदमै पर्ने हुन्छ खेलको लागि कस्तो छ
1: डाइटमा? त्यस्तै हो, अब जस्तो अरू स्पोर्ट्समा हुन्छ त्यस्तै नै हो. यो कोल्ड ड्रिङ्क्सहरू खानु भएन, जङ्क फुडहरू खानु भएन, हेल्दी हेल्दी कुराहरू खानु पर्यो. त्यसरी अब आफूलाई मेन्टेन गर्यो भने चाहिँ फिटनेसमा पनि उसले अब उयो पाउँदैन, राम्रो हुन्छ फिटनेस. मेन त फिटनेसै हो, फिटनेस राम्रो छ भने त फिल्डिङ ब्याटिङहरू गर्न सकिहाल्छ. मेन फिटनेसमै ध्यान दिनुपर्छ उसमा चाहिँ,
0: आफ्नो हेल्थलाई एकदमै ठिक ढङ्गमा पर्ने हुन्छ है जुनै खेलमा पनि, क्रिकेटमा मात्रै होइन जुनै खेलमा पनि. अनि अब क्रिकेट खेलाडीहरूले अघि गएपछि यो क्रिकेटमै अब म करियर बनाउँछु यसमै खेल्छु भन्यो भने चाहिँ कस्तो खाले फेसिलिटिजहरू पाउँछ उहाँहरूको लागि चाहिँ फ्युचरमा, फ्युचर कस्तो हुन्छ
1: उहाँहरूको लागि चाहिँ? अब खेल्दै खेल्दै खेल्दै गएपछि चाहिँ होइन, अहिले त झन् वुमेन्स क्रिकेटको लागि वुमेन्सलाई त एकदमै राम्रो भएको छ. म्यान र वुमेन्सलाई चाहिँ बराबर म्याच फी दिनु थालेको छ अहिले हो, पहिला चाहिँ थिएन, रिसेन्टली अहिले बढेको छ.

0: तपाईँलाई फेरि पनि भनिहालेँ है, तपाईँ एउटा छोरी हुनुहुन्छ है, अन्त घरबाट त तपाईँलाई एकदमै सपोर्ट थियो हजुर. तपाईँ अब त्यतिखेर निकै पहिला भनौँ न, छोरीहरू यसरी बाहिर निस्केर खेल्दैन है, केटी मान्छे यसरी क्रिकेट खेल्नु गयो बाहिर गयो भन्दाखेरि चाहिँ घरको त सपोर्ट थियो, तर अरूको रियाक्सन चाहिँ कस्तो थियो? किनभने त्यतिखेर त गाउँघरमा एकदमै कुरा काट्ने गर्थ्यो नि, अलिकति भनिदिनुहोस् त त्यस्तो केही भोगाईहरू छ भने.
1: त्यस्तो त केही छैन, हाम्रो गाउँमा चाहिँ त्यस्तो अब नेगेटिभ मान्छेहरू चाहिँ थिएन, र राम्रै नै भन्नुहुन्थ्यो सबैजनाले, त्यस्तो थिएन. हाम्रो त्यो बजार भएर पनि होला कि, अब त्यस्तो यादै गर्थेन नि त त्यस्तो बेसी, त्यसले गर्दा चाहिँ
0: राम्रो हजुर भनेपछि सबैको सपोर्ट पनि पाइरह, घरको सपोर्ट पनि पाइरहनु भएको छ, आफ्नो समाजहरूबाट पनि अहिले त झन् राम्रो खेलिरहनु भएको छ, कोच भएको छ, एकदमै स्याबासी दिनुहुन्छ है. अनि त्यो बेलाको दुःख, अब तपाईँहरूले गरेको दुःख है, एउटा आफ्नै सानो उयसमा खेल्नुहुन्थ्यो, सानो ग्राउन्डमा खेल्नुहुन्थ्यो,
1: खेतबारीमा खेल्थ्यो हामी पहिला,
0: खेतबारीमा खेल्नुहुन्थ्यो है, त्यसरी नै त्यहाँबाट सिलेक्ट हुनुभयो. अहिले त अब तपाईँ कोच, एज अ कोच अरूलाई पनि सिकाइरहनु भएको छ, यो क्षेत्रमा तपाईँले धेरै अनुभव पनि बटुलिसक्नु भएको छ है. अनि विशेष गरेर अहिले क्रिकेट खेलमा हेर्नु पर्दाखेरि छोरी नानीहरू कतिको खुलेर आउँछ, अवेरनेस
1: अहिले त निकै नै भएको छ अवेरनेस. पहिला चाहिँ हाम्रो हामी जब हामी खेल्थ्यौँ त्यतिखेर चाहिँ हामीले बोलाउनु पर्थ्यो, आऊ न खेलिदेऊ न भनेर, हाम्रो टिमै पुगेको हुन्थेन. अहिले चाहिँ निकै नै बढेर गएको छ, किनभने बेसी अब देख्यो होइन उनीहरूले खेलेको, अब यता फेसिलिटिजहरू पनि राम्रो छ, त्यसले गर्दा चाहिँ अहिले निकै नै बढेर गएको छ.
0: जस्तो तपाईँहरू अब कोच हुनु भनेपछि यो खेललाई लिएर धेरैजना
1: प्यारेन्ट्सहरू पनि अहिले निकै नै अब नानीहरू लिएर आउनुहुन्छ ग्राउन्डतिर, त्यस्तो राम्रो छ अहिले प्यारेन्ट्सहरू पनि.
0: किनभनेदेखिलाई अब पहिला पहिला त प्यारेन्ट्सहरू नै डराउनुहुन्थ्यो नि त, अब क्रिकेट भनेपछि त हामीलाई पनि याद छ केटाहरूले मात्रै खेल्ने सोच्थ्यो है, केटीले त अब एकदमै खेल्दैन, कम्ती खेल्छ
1: प्राय जसोले त सोच्थ्यो, केटीहरूले खेल्दैन. अब मैले खेल्छु भन्दाखेरि चाहिँ पुरा हुन्छ नि अब उनीहरू के भन्छ, ए केटीहरूले पनि खेल्छ भन्ने त्यस्तो खालको रियाक्सन हुन्थेन.
0: हामी पनि छक्कै पर्थ्यौँ केटीहरू, किनभनेदेखि हामी सानोदेखि हुर्किँदै जाँदाखेरि अब क्रिकेट भनेपछि केटाहरू खेल्ने हो भनेर हामीले सोच्थ्यौँ नि त. र अति नै राम्रो राम्रो कुरा तपाईँले बताइदिइरहनु भएको छ है, जति नै हाम्रो श्रोताहरूले सुनिरहनु भएको छ, जति नै क्रिकेट खेलमा तपाईँहरू इच्छुक हुनुहुन्छ भनेदेखिलाई तपाईँहरूले कता कता गएर सम्पर्क गर्दा हुन्छ अलिकति बताइदिनुहोस्.
1: हामी पहिला टासिडिङमा पनि गएको थियो, एक महिनाको क्याम्प थियो, त्यहाँबाट पनि धेरै नानीहरू निस्केको थियो, र हामी अहिले रिनकमा पनि गयो, रिनकबाट पनि धेरै निस्क्यो हामीले कोचिङ दिएर, त्यसरी नै हामीले अहिले चाहिँ गान्तोकमै गर्दैछ कोचिङहरू.
0: गान्तोकमा आएर सम्पर्क,
1: हजुर
0: तपाईँसँग सम्पर्क गर्यो भनेदेखिलाई उहाँहरूले पनि क्रिकेट खेल्ने इच्छा राख्नेहरूले चाहिँ
1: धेरै हुनुहुन्छ नि कोच यहाँ गान्तोकमा चाहिँ, अन्त अब गान्तोकमा चाहियो भने चाहिँ हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ.
0: हजुर, अब जस्तै तपाईँ अहिले कोच लेभल ए भनेर तपाईँले कोच छ नि, त्यसमध्ये कस्तो प्रकारले तपाईँहरूको पनि लेभल छुट्याइन्छ कोचमा पनि?
1: अब यसो इक्जाम हुन्छ एउटा कि, इक्जाम हुन्छ लेभल एको लागि, त्यसमा क्वालिफाई भयो भने चाहिँ लेभल टूको लागि फेरि इक्जाम बस्नुपर्छ. त्यसरी नै लेभल सी पनि हुन्छ, लेभल ए, लेभल बी, लेभल सी, त्यसरी नै यसरी बढ्दै बढ्दै जान्छ.
0: त्यो लेभल बढ्दै
1: फर्स्टमा चाहिँ लेभल ओ हुन्छ, लेभल ओदेखि चाहिँ त्यहाँदेखि चाहिँ फेरि लेभल ए पास गर्नु पर्यो. त्यहाँदेखि जति बेसी उयो गर्दै गयो त्यति आफूलाई झन् बेसी उयो हुन्छ, नलेज हुन्छ, त्यसरी नै
0: पार गर्दै जानु
1: पर्यो. हजुर,
0: त्यसो गर्दा सिनियर हुँदै गयो.
1: हजुर, अनि मैले कोचिङमा गरेको चाहिँ 3 इयर्स भयो
0: कोचिङमा.
1: हजुर,
0: पढ्नै पर्छ त्यसको लागि.
1: हजुर, पढ्नुपर्छ त्यसको लागि, इक्जाम पनि बस्नुपर्छ
0: त्यसको लागि. सजिलो किनभने हामीले कोच भन्नु बित्तिकै एकदम सजिलो प्रकारले कोच हो ए सबै जानिहाल्छ सबै भन्ने खाले हुन्छ, कोच हुनु पनि सजिलो.
1: मेन त केटीहरूलाई ह्यान्डल गर्नु पुरै साह्रो छ कोचिङमा चाहिँ. हजुर, उनीहरू पुरा इमोसनली हुन्छ कि, त्यसले गर्दा चाहिँ अब ह्यान्डल गर्नु साह्रै पर्छ
0: केटीहरूलाई. सानो सानो कुरामा केटीहरू भनेपछि त्यही हुन्छ नि, मन कमुलो हुन्छ, आँसु पनि झारिहाल्छ अलिकति कराउँदाले गर्दा, केटीहरू चाहिँ
1: साह्रै पर्छ अलिकति.
0: जस्तै फेरि केटाहरू चाहिँ अलिकति
1: स्ट्रङै हुन्छ नि, उनीहरू चाहिँ इमोसनली अब अलिकति गाली गरे पनि रुइहाल्छ.
0: कतिजना त अब सहन नसक्यो छोडेर पनि कोच जान्छ. हजुर, तपाईँ एज तपाईँहरूले अघि भन्नुभयो नि, अब अहिले तपाईँले कोचको उयसमा काम गरिरहनु भएको छ है, यो क्रिकेटलाई सबै गाउँ जाँदै अवेरनेस दिइरहनु भएको छ है. जसरी अब यो बजारमा हुनेहरूले त थाहा भइहाल्छ, अब तपाईँहरूले सिकाउनुहुन्छ यहाँ एकाडेमी छ भनेर, बस्ती बस्तीतिर पनि तपाईँ जानुहुन्छ कि सुदूर गाउँ जहाँनिर चाहिँ अब हामीले बजारमा हेर्यौँ भने धेरैजना बस्तीमा हुन्छ इन्ट्रेस्ट हुनेहरू मैले देखेको, किनभने कतै कतै खेल्नु आज हामी घुम्नुहरू जाँदाखेरि उनीहरू खेलिरहेको हुन्छ. तपाईँले अघि भन्नुभएको जस्तै प्लास्टिकको बल बनाएर है, ब्याटहरू पनि त्यहाँकै एकदम अर्ग्यानिक ब्याट बनाएर खेलिरहेको हुन्छ धेरैजना.

0: हामी बस्तीमा देख्छौँ, त्यस्तोहरूलाई चाहिँ कसरी तपाईँहरूले अवेर गराउनुहुन्छ कि?
1: हामीले चाहिँ त्यही भएर सरहरूले चाहिँ हामीले अस्ति बस्ती बस्ती पठाउनु भएको थियो, टासिडिङ भन्ने जग्गा जुन चाहिँ छ नि त्यो चाहिँ पुरा बस्तीमै थियो हो, त्यही भएर चाहिँ सरहरूले हामीलाई छुट्याइदिनु भएको थियो, कोचेसहरू बस्ती बस्तीमा दुई दुईजना पठाउनु भएको थियो, दुईजना तिनजना हो जस्तो बस्ती बस्तीमा पठाएर चाहिँ अहिले धेरै निस्केको छ बस्ती बस्तीबाट पनि नानीहरू
0: हजुर कस्तो खाले खेलाडीहरू तपाईँले देख्नुभयो त्यो ठाउँहरूमा?
1: राम्रो राम्रो थियो उनीहरू, हार्डवर्क गर्ने खालके हुन्छ नि, अब उनीहरूलाई याद थियो तर क्रिकेट हुन्छ भनेर, तर उनीहरूले चाहिँ त्यो प्लेटफर्मै पाएको थिएन हो, हामी जब गयो उनीहरूले त्यहाँदेखि चाहिँ त्यस्तो पाउनु थाल्यो
0: पनि सही ढङ्गमा अब सही तरिकाले पनि
1: टेक्निकहरू पनि अब हामी गएर सिकायो उनीहरूलाई हो, त्यहाँदेखि उनीहरू सेलेक्सनमा आयो, सेलेक्ट पनि भयो कतिजना, त्यसरी रिप्रेजेन्ट सिक्किमलाई स्टेटलाई रिप्रेजेन्ट पनि गर्नु थाल्यो उहाँहरूले, त्यसरी नै भयो, त्यसरी हुँदै गयो हजुर। अहिले होस्टेलमा पनि बस्ती बस्तीको नानीहरू राखेको छ एकाडेमीमा पनि,
0: त्यसरी नै बस्तीको नानी किनभने धेरै बस्तीमा चाहिँ हामीले बेसी देख्ने चाहिँ बस्तीमा है बजारमा, किनभने बजारमा त अब भनौँ न धेरै चोइस छ नि त, अब बस्तीमा चाहिँ हामी पनि सानोमा देख्दाखेरि त्यही हो बल डल प्लास्टिकको बल डल पारेर अर्ग्यानिक ब्याट रुख,
1: फेरि उनीहरूकोमा त्यो खानपिन अब दुध घिउहरू खाएको हुन्छ होइन, उनीहरूकोमा अलिकति स्ट्रेन्थ अर्कै हुन्छ बस्तीको र बजारको हेरेर, बस्तीकोमा पुरै हुन्छ स्ट्रेन्थहरू उनीहरूकोमा, हजुर फिटनेसहरूमा पनि राम्रो हुन्छ उनीहरू,
0: हुन्छ अलिकति उनीहरूको डेडिकेसन पनि अलिकति किनभने अलिकति यताउता
1: उनीहरू सानैदेखिको हार्डवर्क गरेर आएको हुन्छ कि, त्यसले गर्दा चाहिँ उनीहरूको राम्रो हुन्छ उनीहरू
0: हजुर। र यसरी नै फेरि अब एउटा जस्तै तपाईँहरू जानु बस्ती बस्तीतिर जानुहुन्छ त्यसरी नै तपाईँहरूले एउटा राम्रो क्रिकेट खेल्ने खोजेर निकाल्नु है, अन्त उहाँहरूलाई चाहिँ राम्रो खेल्ने छ भने चाहिँ त्यसरी नै होस्टेलमा पनि राख्नु, होस्टेलबाट नै
1: ट्रेनिङहरू दिन्छ
0: यो जुन चाहिँ जति पनि अब तपाईँहरूले खेल्दाखेरि लाउने त्यो धेरै के केहरू हुन्छ अब हामीलाई थाहा छैन तर यसै देख्दाखेरि मात्रै त्यो सबैहरू पनि सबै सामग्रीहरू पनि गभर्मेन्टले नै प्रोभाइड गर्छ तपाईँहरूलाई
1: हजुर। होस्टेलमा बस्नेहरूलाई चाहिँ तर जुन चाहिँ अब बाहिरबाट आएर खेल्नुहुन्छ नि त्यो चाहिँ आफै किन्नुपर्छ इन्डिभिजुअल नै
0: र फेरि तपाईँकै कुरा गरौँ नै, एउटा अब यहाँबाट अब तपाईँहरू सिलेक्ट भएर जानुहुन्छ है बाहिर अर्को ठाउँसँग राज्यसँग खेल्नुहुन्छ है, त्यतिखेर अब आफ्नो सिक्किमलाई रिप्रेजेन्ट गरेर जाँदाखेरि है अर्को ठाउँको क्रिकेटरहरूसँग खेल्दाखेरि प्रेसर कस्तो हुन्छ, किनभने एकपट्टि आफ्नो सिक्किमको नाम पनि एकदमै रोशन गर्नुपर्ने हुन्छ, अन्त उतापट्टि पनि हेर्यो भने फेरि अरू ठाउँहरू त अब एकदमै एडभान्स छ नि त, बढी छ है, खालि प्रेसर हुन्छ तपाईँ
1: हामीलाई प्रेसर त प्रेसरै हुन्छ नि, अब जति सक्दो चाहिँ हामीले अब बाहिरबाट अब टिम अब मिटिङहरू हुँदाखेरि चाहिँ हामीले उहाँहरूलाई भन्छ कि यस्तो यस्तो गर्नु भन्छ, तर उनीहरू ग्राउन्डभित्र पसेपछि फेरि अर्कै हुन्छ, कतिजना नर्भस भइरहेको हुन्छ हो, अन्त त्यस्तो हुँदा चाहिँ हामीले चाहिँ बाहिरबाट अब सम्झाइबस्छ उनीहरूलाई यस्तो गर्नु भनेर, अब हाम्रो प्लेइङ इलेभेन हुन्छ, जम्मा हामी 15 प्लेयर लगेर जान्छ र 11 चाहिँ खेल्नु पाउँछ भित्र, अन्त चारजना चाहिँ बाहिर हुन्छ, अन्त 12 म्यान हुन्छ उसलाई खबर पठाउँदै अब उनीहरूलाई सम्झाउँदै यस्तो गर्नु यस्तो नगर्नु भन्दै हामीले यसरी नै उनीहरूलाई उयो गर्छ बाहिरबाटै।
0: तपाईँले अनि सिक्किमभित्र नै हेर्नु पर्यो भनेदेखिलाई विशेष गरेर वुमेन्सहरूको चाहिँ टुर्नामेन्ट चाहिँ हुन्छ कि हुँदैन इयरली
1: सिक्किमभित्र? हजुर क्लब टुर्नामेन्ट चाहिँ हुन्छ, वर्षमा एकखेप हुन्छ र T20 माइनिङ ग्राउन्डमै हुन्छ, T20 भनेको चाहिँ 20 ओभर्सको म्याच हुन्छ र हाम्रोमा अहिले 9-10 क्लब छ र लिग म्याच हुन्छ हो, लिग म्याचमा चाहिँ क्वालिफाई भयो भने चाहिँ त्यहाँदेखि फेरि सेमी फाइनल त्यसरी खेल्छ, एउटा चाहिँ हुन्छ वुमेन्सको चाहिँ एउटा सिक्किमभित्रकै हुन्छ।
0: बितेको वर्ष हुन सायद यही वर्ष हो हामीले धेरै अरू स्टेटहरूबाट बोलाएर पनि खेलेको
1: यो चाहिँ NECDC हुन्छ कि एउटा हाम्रो नर्थ इस्टको डल्लै टिम बोलाएर चाहिँ लास्ट इयर चाहिँ सिनियर वुमेन्सको थियो मेघालयले जित्यो र योपालि चाहिँ 23 थियो 23 थियो सबै स्टेट नर्थ इस्टको डल्लै थियो, मेघालय नागाल्यान्ड मिजोरम अन्त सिक्किम त्यहाँदेखिको अरुणाचलहरू थियो 6 टिम थियो, त्यहाँदेखिको चाहिँ योपालि चाहिँ मिजोरमले जित्यो NECDCमा हजुर, NECDC भनेको चाहिँ नर्थ इस्ट क्रिकेट हुन्छ
0: मिजोरम
1: हजुर।
0: त्यसरी नै अब क्रिकेट खेल एकदमै फर्स्ट आउँदै गइरहेछ है, अहिले त सायद ग्राउन्ड पनि छ
1: हजुर,
0: पहिला त ग्राउन्ड माइनिङ ग्राउन्ड
1: हजुर, NCA पनि हुँदैछ मेन्सको U19 मेन्सको NCA भनेको चाहिँ अब नर्थ उसको के भन्छ NCA को चाहिँ नेसनल क्रिकेट एकाडेमीले चाहिँ उहाँले चाहिँ यहाँ राख्नुभएको छ 19 चाहिँ।

0: टिमको हजुर
1: भनेपछि अगाडि मजाले क्रिकेट चाहिँ फस्टाएर चलेर गइरहेको छ है, अनि तपाईँ आफै चाहिँ अब अहिले लेभलै कोच हुनुहुन्छ होइन, अब यो तपाईँले चाहिँ क्रिकेटलाई लिएर भविष्यमा के सोच्नु भएको छ, कहाँसम्म एउटा मान्छेको लक्ष्य हुन्छ, तपाईँको आफ्नो लक्ष्य चाहिँ के छ क्रिकेटलाई?
0: अब मैले चाहिँ के सोचेको छु भन्दा अब यसरी नै गर्दै गर्दै गर्दै गएर चाहिँ अब सोच्नु त सोचेको छु, अब इन्डिया टिममा पनि हुन्छु होला भनेर त्यसरी नै सोचेको छु मैले चाहिँ
1: इन्डिया टिमको लागि। त्यसको लागि चाहिँ कस्तो खाले कसरतहरू गर्नुपर्छ? अब निन्द्राहरू त तपाईँले छोड्नै पर्छ।
0: हजुर, बिहान उठ्नु पर्यो, प्र्याक्टिस जानु पर्यो होइन, गराउनु पर्यो उनीहरूलाई, र त्यसरी नै अब सोच्नु चाहिँ सोचेको छ। अब हार्डवर्क चाहिँ गर्नै पर्यो आफूले, त्यो लेभलमा पुग्नु लागि त गर्नु पर्यो, अन्त त्यही भएर चाहिँ अब पढ्नुहरू पनि पढ्दैछु अलिअलि हो, त्यो त्यसरी नै गर्दैछु। अब
1: टाइम म्यानेज चाहिँ कसरी गर्नुहुन्छ साँच्ची? खेलाडीहरूको त्यो एकदमै अचम्म लाग्छ है, टाइम म्यानेजमेन्ट कसरी गर्नुहुन्छ तपाईँको पनि? किनभने तपाईँ अब काम पनि गर्नुहुन्छ, फेरि यतापट्टि पनि एउटा ठुलो सपना पनि इन्डियामा जाने।
0: म आइसिडिएसमै गर्छु नि काम,
1: पनि गर्नुहुन्छ, त्यसरी नै टाइम
0: मिलाउनु। हजुर, पहिला अब प्लेयर हुँदाखेरि चाहिँ म बिहान 6 बजी उठेर जान्थे, 6 बजीदेखि 8 बजीसम्म प्र्याक्टिस गर्थेँ, त्यहाँदेखि घर आएर त्यहाँदेखि ड्युटी जान्थे, त्यस्तो गर्थेँ पहिला चाहिँ। अन्त अहिले पनि अब कोचमा पनि अब जानै पर्यो, प्र्याक्टिस गराउनै पर्यो, अहिले चाहिँ इभिनिङमा गराउँथ्यो, स्कुल छुट्टी भएर आएर त्यहाँदेखि चाहिँ माथि गाज ग्राउन्डमै जान्थे प्र्याक्टिस गराउनु।
1: हजुर,
0: बेलुका
1: नानीहरूको पनि त्यही एउटा स्कुल छुट्टी भइसकेपछि र तपाईँले आज हाम्रो कार्यक्रममा आएर क्रिकेट सम्बन्धित यति राम्रो राम्रो कुराहरू गरिदिनु भयो, कतिले अब क्रिकेट खेल्छु भनेर सोचिरहनु भएको छ भनेदेखिलाई हामी आशा गर्छौँ धेरै राम्रो जानकारीहरू पनि तपाईँले उहाँबाट पाउनु भयो होला भनेर। र अन्तमा जाँदा जाँदै हाम्रो जति पनि कार्यक्रम सुनिरहनु भएको छ है, वा आउने हाम्रो भाइ बहिनीहरू हुनुहुन्छ क्रिकेटमा, अब उहाँहरू इन्ट्रेस्टेड हुनुहुन्छ, क्रिकेट खेल्नु चाहनुहुन्छ है, त्यस्तोहरूलाई सबैलाई तपाईँ एउटा कोचको तर्फबाट क्रिकेट मात्रै होइन जुनै पनि खेलमा सँगमा सबै खेलाडीहरू तपाईँकोबाट चाहिँ के छ एउटा मेसेज दिन चाहनुहुन्छ?
0: अब म चाहिँ भन्न चाहन्छु भने अब तपाईँले जुन चाहिँ पनि स्पोर्ट्समा चाहिँ जानुहुँदैछ, तपाईँको मेन चाहिँ हार्डवर्क डेडिकेसन र डिसिप्लिन चाहिँ हुनैपर्छ। त्यो गर्यो भने मात्रै उँभो अब सक्सेस हुन्छ। त्यसै कारणले चाहिँ त्यसरी नै तपाईँहरू आफ्नो हेल्थलाई पनि, डाइट पनि एउटा मेन रिजन हो, त्यसरी नै गर्नुभयो भने चाहिँ तपाईँहरू सक्सेसफुल हुनुहुन्छ।
1: सबै कुरो मेनले डिसिप्लिन है, हार्डवर्कलाई लिएर चाहिँ अघि चल्नु पर्छ। हस् त, तपाईँले हाम्रो कार्यक्रम नारी संसारमा आएर है, विशेष गरेर हाम्रो नारी दिदी बहिनीहरूलाई है क्रिकेटको बारेमा, एउटा महिला भएपछि कस्तो प्रकारले अगाडि बढ्नुपर्छ क्रिकेटलाई, कसरी फ्यामिलीको सपोर्ट चाहिन्छ, कसरी आफूलाई एउटा अनुशासनमा राखेर अघि बढ्नुपर्छ भन्ने यो धेरै कुराहरूमा जानकारी दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
0: तपाईँलाई पनि धन्यवाद।
2: हजुर श्रोता, तपाईँले सुन्दै हुनुहुन्थ्यो सुश्री सुशान्त ढुङ्गेलसित लिएको अन्तर्वार्ता, जो Under-19 वुमेन्स क्रिकेट टिमको कोच पनि हुनुहुन्छ। साथै उहाँले एउटा राम्रो क्रिकेट खेलाडी बन्नका निम्ति के कस्तो कुराहरूमा ध्यान दिनु पर्दो रहेछ भन्ने कुरालाई संक्षिप्त रूपमा जानकारी दिनुभएको छ। त श्रोता, आउँदो दिनमा फेरि पनि कार्यक्रम नारी संसारमा यस्तै विषय लिएर आउने नै छौ। त अहिलेलाई पनि हामी दुवैलाई कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्कार।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब यहाँहरूलाई मनोरञ्जन गराइरहेका छौं केही नेपाली आधुनिक गीतहरू सुनाएर। त यो पहिलो गीत सुनौ कलाकार तारा देवीको आवाजमा।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब यहाँहरूलाई मनोरञ्जन गराइरहेका छौं कलाकार गोम्पु दोर्जी अनि साथीहरूको स्वरमा सजिएका केही सिक्किमी भोटिया लोकगीतहरू सुनाएर।

श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्छ कलाकार गोम्पु दोर्जी अनि साथीहरूको स्वरमा सजिएका केही सिक्किमी भुटिया लोकगीत।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो कलाकार गोन्पु दोर्जी अनि साथीहरूको आवाजमा सजिएका केही सिक्किमे भोटिया लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब प्रस्तुत छ एनसीईआरटीद्वारा प्रायोजित एक शैक्षिक कार्यक्रम।

श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्छ एकै कलाकार अञ्जना लिम्बुको स्वरमा सजिएका केही लिम्बु लोकगीत।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो एकै कलाकार अञ्जना लिम्बुको आवाजमा सजिएका केही लिम्बु लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपरान्हको 2:40 भइरहेको छ। अबको केही क्षणमा यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समाचार प्रसार गरी सुनाउन लागिरहेका छौं। नेपालीमा समाचार।

0: नमस्कार, यो आकाशवाणी हो। समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी ओस्लोमा हुने तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा आज साँझ इटालीको राजधानी रोम पुग्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा छत्तीसगढ़को जगदलपुरमा केन्द्रीय क्षेत्रीय परिषदको एक उच्चस्तरीय बैठक सम्पन्न भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भियतनामका राष्ट्रपति तो लामसँग भेटवार्ता गर्नुभयो। अनि मौसम विभागले राष्ट्रिय राजधानीमा तीन दिनका लागि भीषण गर्मीको लागि यल्लो अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी ओस्लोमा हुने तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ। शिखर सम्मेलनको उद्देश्य प्रविधि, नवीकरणीय ऊर्जा, रक्षा, दिगोपना र व्यापार जस्ता क्षेत्रहरूमा नर्डिक राष्ट्रहरूसँग देशको रणनीतिक साझेदारीलाई बलियो बनाउनु हो।
1: भारत और पांच नॉर्डिक देशों के प्रधानमंत्रियों की उपस्थिति में आज तीसरा भारत नॉर्डिक शिखर सम्मेलन आयोजित किया जाएगा। यह शिखर सम्मेलन भारत और नॉर्डिक देशों के बीच बढ़े हुए क्षेत्रीय सहयोग को और मजबूत करेगा। 2022 में डेनमार्क के कोपनहेगन में पिछला सम्मेलन आयोजित हुआ था। इस सम्मेलन में प्रौद्योगिकी और नवाचार, नवीकरणीय ऊर्जा और डिजिटलीकरण यह चर्चा के मुख्य क्षेत्र हैं। प्रधानमंत्री मोदी डेनमार्क, आइसलैंड और फिनलैंड के प्रधानमंत्रियों के साथ विपक्षीय बैठक भी करेंगे। संगीता गोडबोले, आकाशवाणी न्यूज, ओस्लो, नॉर्वे।
0: भारत र स्वीडेनले विश्वव्यापी अनिश्चितताको यस समयमा सहकार्यले साँझ समृद्धि र दिगो भविष्यको मार्ग तय गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदी र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरनले लेखेको एक लेखमा उल्लेख गरिएको छ कि बढ़दो भू राजनैतिक अनिश्चितता, ऊर्जा असुरक्षा र आर्थिक विखण्डनको यस समयमा विश्वले या त संकीर्ण राष्ट्रिय सोचमा फर्कने वा आफ्नो साझेदारीलाई बलियो बनाउने निर्णायक विकल्पको सामना गरिरहेको छ।
2: इस लेख में दोनों प्रधानमंत्रियों ने इस बात का जिक्र किया है कि समय जब संयुक्त राष्ट्र अपनी 80वीं वर्षगांठ मना रहा है, अंतर्राष्ट्रीय सहयोग और बहुपक्षवाद का महत्व और भी अधिक स्पष्ट हो गया है। दोनों नेताओं ने कहा कि अंतर्राष्ट्रीय कानून और संप्रभु समानता पर आधारित नियमों से संचालित अंतर्राष्ट्रीय व्यवस्था ने दशकों तक स्थिरता और विकास सुनिश्चित करने में अहम भूमिका निभाई है। लेख में यह भी बताया गया है कि एक प्रमुख विकास इंजन और ग्लोबल साउथ की जिम्मेदार आवाज के तौर पर निकट भविष्य के लिए भारत के दो महत्वपूर्ण लक्ष्य हैं। पहला 2047 तक विकसित देश का दर्जा हासिल करना और दूसरा 2070 तक नेट जीरो उत्सर्जन के लक्ष्य को प्राप्त करना। अंकित की रिपोर्ट के साथ समाचार कक्ष से फरहत नाज।
0: प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ इटालीको राजधानी रोम पुग्नुहुने भएको छ। दुई दिनसम्म चल्ने भ्रमणले व्यापार, निवेश र तकनिकी नवाचारका क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउनेछ। भारतीय समुदाय प्रधानमन्त्रीको भ्रमणको बारेमा खुशी, आशा र अपेक्षाले भरिएको छ। इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको व्यक्तिगत निमन्त्रणामा भएको यो उच्चस्तरीय राजकीय भ्रमण हो। भारतीय प्रवासी मात्र होइन, स्थानीय इटालियनहरू पनि भारतमा व्यापारका अवसरहरू खोज्न उत्सुक छन्।
3: प्रधानमन्त्री नरेन्द्र मोदी आज इटली पहुँचने वाले हैं, जो उनके पांच देशों के दौरे का अंतिम चरण है। इस यात्रा से भारत इटली रणनीतिक संबंधों को कई महत्वपूर्ण क्षेत्रों में नई गति मिलने की उम्मीद है। व्यापार, निवेश और औद्योगिक साझेदारियों से जुड़ी सहयोग योजनाओं की घोषणा होने की संभावना है, क्योंकि दोनों देश आर्थिक संबंधों को मजबूत करने और सहयोग के नए क्षेत्रों की तलाश में है। व्यापारिक संबंध पहले से ही मजबूत हैं और इस यात्रा के दौरान होने वाली उच्च स्तरीय वार्ताओं के बाद इनके और आगे बढ़ने की उम्मीद है। मुझे यहाँ भारतीय प्रवासी समुदाय से बात करने का भी अवसर मिला, जो प्रधानमंत्री के आगमन को लेकर विशेष रूप से उत्साहित है।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले धरती माताले सम्पूर्ण मानव जातिलाई एक परिवार रूपमा मानेको बताउनुभयो। सोशियल मीडिया पोस्टमा संस्कृत सुभाषितम शेयर गर्दै प्रधानमन्त्रीले भन्नुभयो, सिंगो विश्व एउटा घर जस्तै छ, जहाँ हरेक संस्कृतिको आफ्नै महत्व र सम्मान हुन्छ। विभिन्न भाषा बोल्ने, विभिन्न धर्म र परम्परा मान्नेलाई धरतीले एउटै परिवारको सदस्यका रूपमा ग्रहण गरेको प्रधानमन्त्रीले बताउनुभयो। छत्तीसगढ़को जगदलपुरमा केन्द्रीय केन्द्रीय क्षेत्रीय परिषदको एक उच्च स्तरीय बैठक भएको छ। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहको अध्यक्षतामा यो बैठक सम्पन्न भएको छ। केन्द्रीय क्षेत्रीय परिषदको 26 बैठकमा उत्तर प्रदेश, मध्यप्रदेश, उत्तराखण्ड र छत्तीसगढ़का मुख्यमन्त्रीले भाग लिएका छन्। बैठकमा केन्द्रीय गृह सचिव, गुप्तचर महानिर्देशक, चार राज्यका पुलिस महानिर्देशक, वरिष्ठ पुलिस र प्रशासनिक अधिकारीहरू पनि सहभागी छन्। रक्षा मन्त्री राजनाथ सिंहले भियतनामका राष्ट्रपति तो लामसँग भेटवार्ता गर्नुभयो। एक सोशियल मीडिया पोस्टमा रक्षा मन्त्रीले भन्नुभयो, दुई देशहरू बीच व्यापक रणनीतिक साझेदारी बढ़ाउनु महत्वपूर्ण छ। श्री सिंहले भन्नुभयो, भारत र भियतनाम रक्षा, सुरक्षा र क्षेत्रीय स्थिरतामा साझा मूल्यहरू, घनिष्ठ सहयोग साझा गर्छन्। यस्तै श्री सिंहले हनोईमा भियतनामका रक्षा मन्त्री जनरल फान वान गियाङसँग द्विपक्षीय बैठक पनि गर्नुभयो। दुवै पक्षले समुद्री सुरक्षा, रक्षा उद्योग, प्रशिक्षण र क्षेत्रीय स्थिरतामा सहयोग सुदृढ़ पार्ने विषयमा छलफल गरे। दुवै नेताले भियतनामको वायुसेना अधिकारी महाविद्यालयमा स्थापना गरिएको भाषा प्रयोगशालाको उद्घाटन गर्नुभयो। सो अवसरमा एआई र क्वान्टम टेक्नोलोजीको क्षेत्रमा समझदारी पत्र आदान प्रदान भएको थियो। यसअघि श्री सिंहले भियतनामका संस्थापक राष्ट्रपति हो ची मिनलाई उहाँको 136 जन्म जयन्तीका अवसरमा श्रद्धांजलि अर्पण गर्नुभयो। उहाँले भन्नुभयो, हो ची मिनको दृष्टिकोण, नेतृत्व र विश्वव्यापी ऐक्यबद्धताप्रति अटूट प्रतिबद्धताले पुस्तालाई प्रेरणा दिइरहनेछ। रेलवेले अर्कोनम चेगलपट्टु दोहरीकरण परियोजनाका लागि 993 करोड़ रूपियाँ स्वीकृत गरेको छ। यो निर्णय चेन्नई उपनगरीय रेल नेटवर्कलाई बढ़ावा दिन लिएको हो। 68 किलोमिटर लामो यो परियोजना चेन्नई समुद्र तट, ताम्बरम, चेंगलपट्टु र अर्कोनमलाई जोड्ने महत्वपूर्ण चेन्नई उपनगरीय सर्कुलर रेल नेटवर्कको हिस्सा हो। रेलमन्त्री अश्विनी वैष्णवले यस परियोजनाले मार्गमा भीड़ कम गर्न र समयबद्धता र परिचालन दक्षता सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। यस परियोजनाले करिडोरमा यात्री र मालवाहक यातायातलाई सुदृढ़ पार्नेछ र सिमेन्ट, अटोमोबाइल्स, अनाज, फलाम र स्टील जस्ता प्रमुख वस्तुहरूको ढुवानीलाई फाइदा पुर्याउनेछ। भारतीय रेलवेले 238 करोड़को लागतमा जम्मू श्रीमाता वैष्णो देवी कटरा खण्डमा महत्वपूर्ण ढलान स्थिरीकरण, सुरुङ पुनर्निर्माण र पुल सुरक्षा कार्यहरूलाई अनुमोदन गरेको छ। रेलमन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यी कार्यहरूले देशका केही सबैभन्दा चुनौतीपूर्ण भूभागहरूमा सुरक्षित र भरपर्दो सम्पर्क सुनिश्चित गर्न सरकारको प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। उहाँले भन्नुभयो, यस कार्यहरूले रणनीतिक रूपमा महत्वपूर्ण यस खण्डको दीर्घकालीन सुरक्षा र विश्वसनीयतालाई बलियो बनाउनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा, अटल पेंशन योजना मोदी जी का संकल्प।
5: योजना उन नौजवानों के लिए है कि आप जब 60 साल के होंगे, आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
6: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी हो। अब रहल समाचार। पेट्रोल र डिजेलको मूल्य आज प्रति लिटर 90 पैसाले बढ़ेको छ, जुन एक हप्ताभन्दा कम अवधिमा दोस्रो वृद्धि हो। दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर 98.64 रुपियाँ र डिजेलको मूल्य 91.58 रुपियाँ पुगेको छ। मुम्बईमा पेट्रोल 107.59 रुपियाँ र डिजेल 94.08 रुपियाँ कायम भएको छ। यस्तै कोलकातामा पेट्रोल 109.70 रुपियाँ र डिजेलको मूल्य 96.07 रुपियाँ छ भने चेन्नईमा पेट्रोल 104.49 रुपियाँ र डिजेलको मूल्य 96.11 रुपियाँ रहेको छ। यो वृद्धि 15 मेमा प्रति लिटर 3 रुपियाँको वृद्धि भएको केही दिनपछि गरिएको हो। 4 वर्षभन्दा बढ़ी समयपछि इन्धनको मूल्यमा आएको यो पहिलो परिवर्तन हो। इरान द्वन्द र हर्मुज जल डम्रू मध्यमा नाकाबन्दीका कारण कारण विश्वव्यापी कच्चा तेल को मूल्य में तीव्र वृद्धि भएपछि यो वृद्धि गरिएको हो। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले अपरेशन सिन्दूरले सैन्य सटीकता सूचना नियन्त्रण कूटनीतिक संकेत र आर्थिक संकल्पलाई सुसंगत राष्ट्रिय कार्यका रूपमा समेटेको बताउनुभएको छ।
7: Operation Sindoor delivered military precision, information control, diplomatic signaling and economic resolve as one coherent national act. It struck deep, dismantled terror infrastructure, punctured a long-standing strategic assumption and then stopped deliberately and purposefully. The deliberate halt after 88 hours was smart power in its most complete expression, knowing exactly which instrument to apply, at what intensity and precisely when to convert a military moment into a strategic.
0: सर्वोच्च न्यायालयले सार्वजनिक स्थानबाट समातिएका कुकुरहरूलाई खोप वा बन्द्याकरणपछि फिर्ता नदिने आफ्नो पहिलेको निर्देशन फिर्ता लिन अस्वीकार गरेको छ। न्यायाधीश विक्रमनाथको नेतृत्वमा रहेको पीठले नोभेम्बर 2025 को आदेशमा संशोधन गर्न माग गर्दै दायर गरिएको याचिकालाई खारेज गर्यो र अधिकारीहरूलाई त्यस्ता कुकुरहरूलाई आश्रयमा राख्न निर्देशन दियो। उत्तराखण्डका पूर्व मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता भुवन चन्द्र खाण्डुरीको निधन भएको छ। उनी 91 वर्षका थिए। पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको सरकारमा सड़क यातायात तथा राजमार्ग मन्त्री भएर दुईपटक उत्तराखण्डको मुख्यमन्त्री भएर काम गरेका खाण्डुरीको निधनमा उत्तराखण्डका पुष्कर सिंह दमीले अपूर्णीय क्षति भएको बताउनुभएको छ। यसैबीच राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले खाण्डुरीको निधनमा व्यक्त गर्नुभयो। पश्चिम बंगाल सरकारले कोलकाताको आर्जिकर मेडिकल कलेज तथा अस्पतालका पूर्व प्रिन्सिपल सन्दीप घोषलाई मुद्दा चलाउन स्वीकृति दिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले एक आधिकारिक आदेश जारी गर्दै ईडीलाई घोषलाई कथित वित्तीय अनियमितता र मनी लन्ड्रिङको आरोपमा मुद्दा चलाउन अनुमति दिएको बताउनुभयो। उहाँले यसअघिको तृणमूल सरकारले लामो समयदेखि जबरजस्ती अनैतिक रूपमा अनुसन्धान प्रक्रिया रोकेको बताउनुभयो। आधिकारिक आदेशका अनुसार पश्चिम बंगालका राज्यपाल आरएन रविले एफआईआर रेकर्ड र तथ्यहरूको जाँच गरेपछि कोलकाताको आर्जिकर मेडिकल कलेज र अस्पतालका तत्कालीन प्रिन्सिपल सन्दीप घोषलाई अदालतमा मुद्दा चलाउनु पर्ने निर्णय गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेजिङ भ्रमण सकिएको एक सातापछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति शी जिनपिङ बीच भेटवार्ता हुने भएको छ। पुटिन आज र भोलि चीनको भ्रमणमा रहनुहुनेछ। एकातिर बेजिङ अमेरिकासँग स्थिर सम्बन्ध कायम राख्न चाहन्छ र रूससँग पनि बलियो सम्बन्ध राख्न चाहन्छ। पुटिन र शी जिनपिङ बीच दुई देशबीचको आर्थिक सहकार्यका साथ महत्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूबारे छलफल हुने जनाएको छ। 2001 भएको चीन रूस मैत्री सन्धिको 25 वार्षिक उत्सवको अवसर पारेर पुटिनको यो भ्रमण हुँदैछ। क्यालिफोर्नियाको एक अदालतले अरबपति एलन मस्क र ओपन एआई बीच चलिरहेको कानूनी विवादमा ओपन एआईको पक्षमा फैसला गरेको छ। ओकल्याण्डको संघीय अदालतमा जुरीहरूले सर समितिले एक सहमतिका साथ मस्कले मुद्दा बनाउन धेरै ढिलो भएको बताएका छन्। यसका साथै अदालतले मस्कको दावीलाई पनि खारेज गरेको छ, जसमा उनले ओपन एआईले मानवताको भलाइका लागि काम गर्ने आफ्नो प्रारम्भिक वाचाबाट पछि हटेको थिए। मौसम विभागले राष्ट्रिय राजधानीमा तीन दिनका लागि भीषण गर्मीको लागि यलो अलर्ट जारी गरिएको छ। विभागका अनुसार दिल्लीका केही स्थानमा दिउँसो भीषण गर्मी हुन सक्ने अनुमान गरिएको छ।
2: विभाग के अनुसार दिल्ली में आज का अधिकतम तापमान 43 से 45 डिग्री सेल्सियस दर्ज किया गया है। कल मौसम विभाग के रिज क्षेत्र स्टेशन पर 44.6 डिग्री सेल्सियस, सफदरजंग स्टेशन पर 43.4 डिग्री सेल्सियस, लोदी रोड स्टेशन पर 43.8 डिग्री सेल्सियस और पालम स्टेशन पर 43.5 डिग्री सेल्सियस तापमान दर्ज किया गया था। प्रिया की रिपोर्ट के साथ समाचार कक्ष से मैं आकर्षिता सिंह।
0: उत्तर प्रदेशमा अर्को हप्ता भीषण गर्मीको लहरका लागि ओरेन्ज अलर्ट जारी गरिएको छ। राज्यमा बान्दा लगातार दोस्रो दिन सबैभन्दा तातो स्थान बनेको छ, जहाँ अधिकतम तापक्रम 47 डिग्री सेल्सियस रहेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला अधिकारी, स्वास्थ्य विभाग, बिजुली विभाग र राहत एजेन्सीहरूलाई सतर्क रहन निर्देशन दिनुभयो। इण्डियन प्रिमियर लीग क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स बीच म्याच हुनेछ। खेल जयपुरमा साँझ 7:30 देखि शुरू हुनेछ। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी ओस्लोमा हुने तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा आज साँझ इटालीको राजधानी रोम पुग्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा छत्तीसगढ़को जगदलपुरमा केन्द्रीय क्षेत्रीय परिषदको एक उच्चस्तरीय बैठक सम्पन्न भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भियतनामका राष्ट्रपति तो लामसँग भेटवार्ता गर्नुभयो अनि मौसम विभागले राष्ट्रिय राजधानीमा तीन दिनका लागि भीषण गर्मीको लागि येलो अलर्ट जारी गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

नमस्कार। मिडियम एप 213.77 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। हाम्रो आजको बेलुकी अधिवेशनमा सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन। आउनु श्रोता, अब सुनौ हाम्रो आजको बेलुकी अधिवेशनमा प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। हाम्रो यस जानकारीको लगत्तै पश्चात प्रस्तुत गर्नेछौ फौजी कार्यक्रम शौर्यगाथा। 4:30 लेप्चा कार्यक्रम तुङकुङ तुङलात अन्तर्गत प्रथममा सुनाउनेछौ जेर्मित लेप्चाको आवाजमा लेप्चा गीत। त्यसपछि प्रधानमन्त्री विश्वकर्मा योजना विषयमा प्रस्तुत गर्नेछौ एक वार्ता। 5 लिम्बू कार्यक्रम नुसी चान अन्तर्गत प्रथममा समाचार प्रस्तुत गर्नेछौ। त्यसपछि रूपलाल लिम्बूको आवाजमा सुनाउनेछौ लिम्बू गीत। त्यसपछि प्रस्तुत गर्नेछौ एक वार्ता। 5:30 सिक्किमे भोटिया भाषाको कार्यक्रम पाङ्गे मिन्तोक अन्तर्गत प्रथममा कर्मा लप्साङ अनि साथीहरूको आवाजमा सुनाउनेछौ गीत। त्यसपछि प्रस्तुत गर्नेछौ एक वार्ता। 6:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी समाचार। 6:05 प्रस्तुत गर्नेछौ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत पहल। सहकारी विभागका कार्यक्रम सम्बन्धी जानकारी विषयमा प्रस्तुत गर्नेछौ गेजिङ जिल्लाका टीकालाल शर्मा संघका अन्तर्वार्ता। 6:45 प्रस्तुत गर्नेछौ यस केन्द्रको प्रादेशिक समाचार क्रमले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ विज्ञान वार्ता अन्तर्गत सिक्किम हिमालयमा पुतलीको विविधता महत्व अनि संरक्षण विषयमा डाक्टर भोज कुमार आचार्यबाट वार्ता। 7:05 हामी लिएर आउनेछौ कार्यक्रम नेपाली अनुरोध संगीत। 7:25 प्रस्तुत गर्नेछौ यस केन्द्रबाट नेपाली समाचार। 7:35 प्रस्तुत गर्नेछौ पाश्चात्य संगीतको कार्यक्रम। 8:05 कार्यक्रम गीत गजल अन्तर्गत प्रस्तुत गर्नेछौ श्रुति साडोलिकर अनि शरण प्रभाकर बाट गीत गजल। 8:30 प्रस्तुत गर्नेछौ कार्यक्रम सुर संसार अन्तर्गत हरिप्रसाद चौरसियाबाट बाँसुरी वादन। 8:45 अनि 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी समाचार। 9:15 कार्यक्रममा स्पटलाइट प्रस्तुत गर्नेछौ भने 9:30 सुनाउनेछौ मनी टक मन्थन। अनि 10:00 दस 10:30 अर्थात सभाको अन्तसम्म यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी फिल्मी गीतहरूद्वारा। यसरी रात्रि 10:30 हाम्रो तेस्रो अधिवेशन समाप्त हुनेछ। यतिन्जेल प्रस्तुत थियो हाम्रो आजको तेस्रो अधिवेशनमा प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ फौजी कार्यक्रम शौर्यगाथा।

0: श्रोता, ग्रामीण कार्यक्रमको पर्खाईमा रहनुहुने हाम्रा तमाम रेडियो प्रेमी श्रोता वर्गमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत एवं नमस्कार। साँझ पख प्रसार गरिने ग्रामीण कार्यक्रममा आज हामी उपस्थित भएका छौं। ग्रामीण कार्यक्रम अन्तर्गत विभिन्न सरकारी योजनाहरू उहाँहरूको पहलहरूलाई लिएर जसमा हामी श्रोताहरूलाई विभिन्न राज्य एवं केन्द्रीय सरकारका योजनाहरू सम्बन्धी जानकारीहरू गराउनेछौ। जुन सरकारी कार्यक्रम एवं पहलद्वारा जनसाधारणलाई फाइदा पुग्नेछ, त यस्तै जानकारी गराउने क्रममा आज हामी माझ उपस्थित रहनुभएका छ सहकारी विभागबाट जोइन्ट रेजिस्टर सर। उहाँलाई हाम्रो यस कार्यक्रममा स्वागत अनि नमस्कार।
1: नमस्कार सर, धन्यवाद।
0: र उहाँलाई हामी हाम्रो यस ग्रामीण कार्यक्रममा स्वागत जनाउँदै हजुरहरूको विभागले के कस्तो कामहरू गर्दै आइरहेको छ यस विषयमा हामी अन्तर्वार्ता गर्नेछौ। र अन्तर्वार्ता शुरू गर्नु अघि हजुरले आफ्नो परिचय हाम्रा श्रोता मित्रहरूलाई राखिदिनुहोस् न।
1: हजुर, म अहिले सिक्किम सहकारी विभाग अन्तर्गत संयुक्त पञ्जीयकको पदभारमा छु र हाम्रो सहकारी विभागको ठेगाना तादुङ स्थित कृषि भवन कम्प्लेक्समा छुट्टै एउटा भवन छ जसको नाम हो सहकारी भवन।
0: हजुर, अहिले हजुर सहकारी विभागमा जुन तादुङ स्थित कार्यालय छ त्यहाँ कार्यरत हुनुहुन्छ।
1: हजुर,
0: अब सहकारी भन्नाले के कस्तो बुझिन्छ र के कस्तो कार्यक्रमहरू छ यस विषयमा हाम्रा जनसाधारणलाई प्रस्तुत गरिदिनुहोस्।
1: हजुर, सहकारी भन्नाले सहकार्य यानि कि दुई अथवा दुई भन्दा बढी अथवा सहकारी संस्था अथवा सहकारी विभागको व्यवस्थामा प्रवेश गर्न हामी 10 भन्दा ज्यादा व्यक्तिहरूको समूहलाई सहकारी समिति भनेर गठन गर्न सक्छौ र त्यही सहकारी समितिको मार्फत विभागका योजनाहरू कार्यान्वयनमा उत्रिन्छन्।
0: हजुर, र यो सहकारी समितिमा समूहमा कामहरू हुने गर्दछ।
1: हजुर,
0: र यो विभागले हाल के कस्ता कामहरू गर्दै आइरहेको छ जसले गर्दाखेरि जनसाधारणलाई लाभ हुँदैछ यस विषयमा पनि हाम्रा श्रोता मित्रहरूलाई विस्तृत रूपमा जानकारी राखिदिनुहोस् न।
1: यसमा ख्याल राख्नुपर्ने कुरा के छ भने जब सिक्किम भारतको अङ्ग हुन पुग्यो त्यस ताकै यानि कि

0: 1975 साल देखि यता नै सिक्किममा सहकारिताको पहल भइरहेको छ। हुन त सहकारिताको पहल पूर्ववर्ती छोगेल शासनमा पनि रहेको थियो। सिक्किममा सहकारी अधिनियमहरू 1955 र पछि गएर भारतमा विलय भएपछि सिक्किममा सहकारी ऐन 1978 लागू भयो र पछि गएर त्यस ऐनलाई सरल रूपमा जनतामाझ पुर्याउन ग्रामीण अनि शहरी भेग सबै जनताहरूलाई समावेश गराउनको निम्ति सहकारी उपनियमहरू नियमहरू बनिए जो 1981 सालमा सरकारद्वारा पारित गरिएको थियो र तिनै कानून मुताबिक तिनै ऐन कानून मुताबिक आजसम्म सिक्किममा सिक्किमका सबै 6 वटा जिल्लामा प्राय सबै ग्राम पञ्चायतहरूमा सहकारी विभाग मार्फत सहकारी व्यवस्था पुगिसकेको छ।
1: हजुर, विभिन्न स्तरमा विभिन्न तहमा तपाईँहरूको योजनाहरू तपाईँहरूको कार्यक्रमहरू हुँदै आइरहेको छ र विशेष गरी यो सहकारी विभागको मुख्य उद्देश्य जुन एम्स एन्ड अब्जेक्टिभ भनिन्छ त्यो के रहेको छ होला, यस विषयमा पनि प्रकाश पारिदिनुहोस् न।
0: हजुर, सरकारद्वारा हराइएको अथवा खटाइएको विभागहरूलाई दिएका कार्यहरू मध्ये सहकारी विभागले मूलत विभिन्न स्तरका अथवा विभिन्न प्रकारका कोअपरेटिभ सोसाइटीहरू गठन गर्ने गर्दछ। आफ्नै सिस्टम अथवा आफ्नै जो सबै प्राय डिस्ट्रिक्टमा सबै सब डिभिजनहरूमा हाम्रो पहुँच छ भने प्रत्येक डिस्ट्रिक्टमा अनि 2 वटा सब डिभिजन यानि कि 8 वटा हाम्रा सहकारी विभागका अफिसहरू छन्। गान्तोकमा जुन तादुङ स्थित सहकारी भवनमा हेड अफिस पर्न जान्छ भने राज्यका जिल्ला मुख्यालयहरूमा एडिसनल रेजिस्ट्रार र जोइन्ट रेजिस्ट्रारले हेड गरिएका अफिसहरू छन् भने सब डिभिजन लेभलमा डेप्युटी रेजिस्ट्रार जोइन्ट रेजिस्ट्रारले हेड गरिएका अफिसहरू छन्, जहाँ यी समितिहरूका यानि कि विभिन्न प्रकारका समितिहरूको पञ्जीकरण हुने गर्दछ र उहाँहरूलाई विभागको तर्फबाट आएका लाभहरू पस्किने गरिन्छ।
1: र तपाईँहरूको 6 वटै जिल्लामा विभिन्न प्रकारका अफिसहरू अहिले कार्यान्वयनमा चलिरहेका छन्।
0: हजुर,
1: र यस विभागले के कस्ता कामहरू गर्दै आइरहेको छ अहिलेसम्म?
0: कार्यक्रम भनौ सरकारले निर्देश गरे मुताबिकका हाम्रा योजनाहरू सहकारी समिति गठन गर्ने र अब उहाँहरूको कस्तो एउटा सहकारी समितिहरू स्वामित्व अवस्थामा हुन्छन् यानि कि उहाँहरू एउटा अटोनोमस बडीको रूपमा कार्यरत हुन्छन् भने उहाँहरू कुन कुन विधामा काम गर्ने त्यसको छनौट पनि उहाँहरूले नै गर्नुहुन्छ, तर त्यो खालि हाम्रो कानून मुताबिक हुनुपर्छ र ती कानून मुताबिक उहाँहरूले यो एक्टिभिटिज हामी गर्छौं यस कुरामा हामी पहल गर्छौं। जस्तो कि कसैले हामी मिल्क कोअपरेटिभ सोसाइटी खोल्छौं भनेर आउनुभयो भने उहाँहरूलाई हामीले मिल्क सम्बन्धी अब मिल्क कलेक्सन त्यसलाई प्रोसेसिङ र त्यसलाई मार्केटिङ सम्बन्धी कसरी हुन्छ त्यो अब्जेक्टिभ्स मिलाएर उहाँहरूलाई हामी गाइड गर्ने गर्दछौ। त्यस्तै प्रकारले अब कसैले फलफूल अथवा साग सब्जीहरूको बेचबिखान सम्बन्धी गर्नुहुन्छ भने गाउँमा उत्पादित वस्तुहरूको विपणन अथवा बेचबिखानको निम्ति सोसाइटीहरू गठन उहाँहरूले गर्न सक्नुहुन्छ र अब उहाँहरूलाई गाइड गर्ने अथवा उहाँहरूको खातापाता कसरी राख्नुपर्छ, विशेष त के छ भने कोअपरेटिभ सोसाइटी अटोनोमस भएको साथसाथै सरकारका नियमहरू पनि पालन गर्नुपर्ने हुन्छ, जसमा अब मुख्यत अब एकखेप रेजिस्ट्रेसन भएपछि वर्षेनी फेरि उहाँहरूको रिन्युअल हुनुपर्छ, त्यो रिन्युअल अफ रेजिस्ट्रेसन सर्टिफिकेट भनिन्छ र त्यस्तै प्रकारले वर्षमा एकचोटि कम से कम अडिट उहाँहरूको सोसाइटीको हुनुपर्छ जो विभागले नै गरिदिन्छ। यदि उहाँहरू कोही ठूलो व्यवसाय गर्नुहुन्छ र उहाँहरूले यदि चाहनुभयो कि हामी होइन डिपार्टमेन्टको अडिटरबाट होइन हामी इन्डिपेन्डेन्ट चार्टेड एकाउन्टेन्टबाट अडिट गर्न यदि चाहन्छु भन्नुहुन्छ भने पनि उहाँहरूले प्रस्ताव ल्याएर सम्बन्धित विभाग अथवा सम्बन्धित जिल्ला कार्यालयमा पेश गरिसकेपछि उहाँहरूको त्यो एप्लिकेशनलाई विचार गरेर त्यो विभागले अथवा हाम्रो विभागको त्यो अफिसले उहाँहरूलाई बाहिरैबाट चार्टेड एकाउन्टेन्टद्वारा अडिट गराउने सम्मको अनुमति पनि दिन सक्छ।
1: विभिन्न क्षेत्रमा विभिन्न स्तरमा तपाईँहरूको कार्यक्रमहरू चल्दै पनि आइरहेको छ र यसमा जनसाधारणलाई सोझै फाइदा हुने स्किम अथवा योजनाहरू के कस्ता रहेका छन् विभागद्वारा?
0: एउटा कुरा चाहिँ म यहाँ प्रश्न पार्न चाहन्छु कि स्किम अथवा योजना भन्नाले सोझै एकजना व्यक्तिले लाभ उठाउनु सिधै हाम्रो सहकारी डिपार्टमेन्टबाट सम्भव छैन, किनभने विभागको नाममै सहकारी र हामी सहकारी समितिलाई डोर्याउने भएको हुनाले गर्दा हामी ती झुण्डहरूलाई ती व्यक्तिका ती समूहहरूलाई हामी गाइड गर्ने गर्दछौ र उहाँहरूलाई सुहाउँदो लक्षित जुन योजनाहरू हुन्छ हामी त्यहाँ पुर्याउन सक्छौ। तर वास्तवमा फेरि ती समितिहरू जब गाउँले सदस्यहरू मिलेर बनिएको हुन्छ भने अन्तिममा गएर त ती सोसाइटीहरूको फाइदा कुनै व्यक्ति विशेषले नै पाउनुहुन्छ, व्यक्ति वा परिवार विशेषले पाउनुहुन्छ। यसरी उहाँहरू अगाडि बढ्नको निम्ति चाहिँ मानिलिउँ कि उहाँहरूले दूधको व्यवसाय गर्ने सोसाइटी खोल्नुभयो, अब दूध उहाँहरूले दिनै पछि 15-20 जना अथवा 50 जना

0: सदस्यहरू हुनुहुन्छ उहाँहरूले दिने पछि बिहान बेलुकै दुध ल्याएर समितिमा बुझाएर अनि त्यो मिल्क युनियनमा लग्यो लगेन अब त्यो उहाँहरूको हिसाब किताब सबै एकजनाले सेक्रेटरी अथवा म्यानेजर भएर राखेकै हुन्छ, प्रेसिडेन्ट भएर उहाँहरूको त्यो सबै निगरानी भएकै हुन्छ। त्यसमा अब मिल्क युनियन लगायत उहाँहरूको अब फिल्ड स्टाफ हुन्छ, हाम्रो तर्फको फिल्ड स्टाफ, अडिटर्स, यो सबै भएको त्यहाँ व्यवस्था छँदैछ र त्यही व्यवस्थाको मार्फत चाहिँ उहाँहरूले कति प्रगति गर्नुभयो त भन्ने कुरा हामी तथा सरकारलाई त्यो थाहा हुन्छ। र तपाईँहरूलाई थाहा छ दूध व्यवसाय गर्ने समितिहरूलाई सरकारले आफ्नो योजनाद्वारा कति टेवा पुर्याइरहेको छ कि 8 रुपियाँ प्रति लिटरको दरले जुन सरकारले योगदान प्रदान गर्नुहुँदैछ यो मात्र सहकारी समिति भएको कारणले मात्रै त आज सफल छ। त्यस्तै प्रकारले कसैले खेती गर्नको निम्ति ऋण लिने विचार गर्नुभयो भने त्यो समितिमा उहाँहरूले आवेदन गर्नुपर्ने हुन्छ र त्यो समितिको जुन कार्यकारिणी हुन्छ उहाँहरूको कार्यकारिणी कमिटिको एउटा बैठक बस्छ, बैठक बसेर के को निम्ति लोन लिनुहुने, तपाईँ कसरी के गर्नुहुने, कहाँ छ तपाईँको जमिन छ कि छैन, यो सबै निर्कुल गरे पछाडि राज्य सहकारी ब्याङ्कमा आफ्नो आफ्नो डिस्ट्रिक्टमा अथवा सब डिभिजनमा पनि कतै ठाउँमा उहाँहरूको ब्रान्च ब्याङ्कहरू छ, त्यहाँ त्यो एप्लिकेशन पठाइन्छ र त्यस मार्फत उहाँहरूले चाहेको ऋण फेरि सिस्को ब्याङ्कले त्यो समितिलाई दिने र समितिबाट फेरि तल अल्टिमेटली त वहीँ कृषक महोदयले नै पाउने व्यवस्था हुन्छ। र यसरी कृषि गर्नको निम्ति लोन अथवा यसरी व्यवसाय गर्दा राम्रो इन्सेन्टिभ अथवा फेरि यस्ता योजनाहरूमा जो चाहिँ अब सरकारले चिन्हित गरिरहेको हुन्छ, यसरी के अडिट हुन्छ, यसको मोनिटरिङ अब मिटिङ्सहरूमा हाम्रो विभागको त्यहाँ स्थानीय स्तरबाट साथीहरू उहाँ जानुहुन्छ अनि विभिन्न अरू योजनाहरू छन् अथवा कुनै एक्टिभिटिज हुन्छ भने उहाँहरूको निगरानी भइरहेको हुन्छ र पछि गएर बीचमा विशेष त अब एउटा पर्वकै जस्तो बेला हुन्छ यो नोभेम्बर डिसेम्बरको बेलामा सहकारी समितिहरूले आफ्ना आफ्ना कार्यक्रम गरेर उत्सवहरू मनाउँछन् अनि त्यस्तो उत्सवको बेलामा चाहिँ कसले कस्तो राम्रो अब त्यहाँ परिचय दिएको छ, कति उहाँहरूले लाभ आर्जन गर्न सक्नु भएको छ, यो सबै मिलाएर चाहिँ विभागले पनि अनि भारत सरकारका कतिवटा निकायबाट पनि उहाँहरूलाई पारितोषित दिने व्यवस्था पनि छ।
1: हजुर, तपाईँहरूको विभागको कुनै पनि लाभ प्राप्त गर्नु छ भने समूहमा जानु पर्यो र मात्रै लाभ प्राप्त
2: हुन्छ।
1: र जुन सहकारी विभाग छ यस विभागद्वारा जुन स्किमहरू चल्दैछ राज्य सरकारका स्किमहरू छन् या केन्द्रीय सरकारका स्किमहरू छन्, के कस्ता स्किमहरू छन् यस विषयमा पनि वृत्तान्त रूपमा बताइदिनुहोस्।
0: बडो राम्रो प्रश्न गर्नुभयो हजुरले। यसमा सहकारी विभाग बहुत पुरानो विभाग हो, यसले समय समयमा आफ्ना योजनाहरू सरकारमा पेश गर्ने गर्छ र त्यस मुताबिक जुन जुन योजना सरकारबाट पारित हुन्छ ती योजनाहरू पस्कने गर्दछ गाउँमा। अब अहिले फिलहाल भनौँ भने अब हाम्रोमा जस्तो अब अघि मैले मार्केटिङको कुरा गरेँ है, व्यवसायको कुरा गरेँ, त्यसमा चाहिँ अब राम्रो मार्केटिङ गर्ने सोसाइटीहरूलाई हामी ट्रान्सपोर्ट सब्सिडी र मार्केटिङ सब्सिडी भनेर एउटा निर्धारित ब्याज दर छ, निर्धारित दरमा त्यो सोसाइटीले त्यो रकम पाउने गर्छ। र अब मार्केटिङ गरेको छ उसले, सपोज कोपीको सप्लाई गरेको छ र उसले अब त्यो सोसाइटीमा त्यो रेकर्ड हुन्छ अनि सोसाइटीले हामी विभागलाई त्यो अर्जी लगाएपछि हामीले फेरि अब सरकारमा त्यो पुर्याउँछौँ र पछि गएर उहाँले अब अहिलेको रेट जति छ त्यो हिसाबले चाहिँ अब आधा, त्यसमा पनि के छ भने अब सपोज 2 रुपियाँ दिइन्छ त 2 रुपियाँ दिँदाखेरि 1 रुपियाँ चाहिँ त्यो समितिको हुन्छ र 1 रुपियाँ चाहिँ जो किसान हुन्छन् जसले त्यो कोपी सप्लाई गरेको हुन्छ उहाँको खातामा जानुपर्ने हुन्छ। त यसरी उहाँहरूले त्यो लाभहरू लिन सक्नुहुन्छ, जस्तो अघि मैले दुध सोसाइटीको दुध बिक्रीको सम्बन्धमा पनि गरिहाले।
1: विभिन्न प्रकारका फलफूल र सागसब्जी जे उत्पादन हुन्छ त्यो सबै सहकारी समितिद्वारा मार्केटिङ पनि गर्न सकिन्छ।
0: हजुर, यो एउटा अब सुनौलो व्यवस्था हो। हामी सिक्किममा अब कतिसम्म सरप्लस प्रडक्सन गर्न सक्छौ, सरप्लस भन्नाले अब हाम्रो जुन अब लागत छ राज्यभित्रको अथवा कुनै परिवारको अथवा कुनै गाउँको त्योभन्दा बढी हामीले अब प्रडक्सन गरिएको छ भने त्यो चिजबीजहरूलाई विपणन गर्नु नै मार्केटिङ भनिन्छ। र अब आफूलाई राखेरै मात्रै त मार्केटिङ गर्नुपर्ने हुन्छ, गाउँ समाजमा अब सबै ल्याएर जति फलेको छ सबै बेचबिखान गर्न मिल्दैन। तर अब यस्ता धेरै वेगहरू छन्, यस्ता धेरै गाउँहरू छन्, यस्ता धेरै प्रोग्रेसिभ फार्मरहरू हुनुहुन्छ जसद्वारा कोअपरेटिभ सोसाइटीमा यी चिजबीजहरू सप्लाई हुन्छ र फर्दर मार्केटिङ हुन्छ र उहाँहरूको जीविका चलिरहेको छ।
1: हजुर हजुर, अति सुनौलो अवसर यो विभागद्वारा हाम्रा कृषकहरूले पाइरहनु भएको।
0: हजुर हजुर,
1: र जुन यो कोअपरेटिभ सोसाइटी छ यसको सीमा क्षेत्र जुन यो सहकारी विभागको कार्य क्षेत्र कतिसम्म छ होला, कतिसम्म चाहिँ उहाँहरूले काम गर्न सक्नुहुन्छ?
0: यसमा म यसरी भन्न चाहन्छु, अब सहकारी विभाग सिक्किम समस्तको निम्ति हो, यो 6 जिल्लामा कभर गर्छ। हामीलाई फरेस्ट एरियामा चाहिँ अब पस्न कुनै त्यहाँको त्यसबाट केही एडभान्टेज लिन हामी सक्दैनौ, तर जहाँ पनि पब्लिकहरू है बस्नु भएको छ ग्रामीण स्तर अथवा यहाँ बजारमा, उहाँहरू सबैका निम्ति आफ्ना आफ्ना प्रकारका सोसाइटीहरू खोल्न उहाँहरू एकदमै उहाँहरू आफ्नो लक्ष्यलाई लिएर आफ्नो कार्यक्रमलाई लिएर अगाडि बढ्न उहाँहरूलाई अवसर छ। र समिति कसरी बनाउने, समितिहरूको चाहिँ क्षेत्रफल

0: जस्तो अब एमपीसीएस अथवा यसलाई हामीले अहिले नयाँ नाम दिएका छौँ भारत सरकारले नै प्याक्स भनेर है प्राइमरी एग्रिकल्चर कोअपरेटिभ सोसाइटी
1: यो केन्द्रीय सरकारको
0: यो एउटा भनौँ नामाकरण हो यसमा अब योजना पनि छन् र यसरी उहाँहरू एउटा एमपीसीएसलाई चाहिँ हामीले कसो भनेका छौँ भने हाम्रो अब सरकारको पनि एउटा यसमा दिशानिर्देश थियो कि ग्राम पञ्चायतभित्र एउटा मात्रै एमपीसीएस हुनुपर्छ भनेपछि त्यो एमपीसीएसको कार्यक्षेत्र भयो त्यो पर्टिकुलर ग्राम पञ्चायत है र अब त्यस्ता धेरै समितिहरू छन् जसको कार्यक्षेत्र डिस्ट्रिक्ट लेभल छ कसैको होल अफ सिक्किम भनेर पनि अब सिक्किम भरिलाई नै आफ्नो कार्यक्षेत्र बनाएर पनि समितिहरू आउनुहुन्छ त्यसमा आफ्ना आफ्ना मापदण्ड छन् अब जब ग्रामीण स्तरको जीपीयू स्तरको सोसाइटीमा जीपीयू लेभलकै त्यहाँ सदस्यहरू चाहिने हुन्छ अनि सब डिभिजन लेभल अथवा डिस्ट्रिक्ट लेभलको समितिहरू उहाँहरूले खोल्नुभयो भने त्यो डिस्ट्रिक्टभित्रकै मात्रै सदस्यहरू उहाँहरू हुनु पर्यो त्यस्तै प्रकारले यदि अब उहाँहरू राज्यभरिको समिति हामी खोल्छौँ भनेर आउनुभयो भने अब पुँजी लगाउने हो आफ्नो सेयर उठाउने हो होइन सदस्यहरूबाट सेयर उठाएर समितिहरू गठन हुन्छ अब यो त हामीले अब धेरै अगाडिदेखि भन्दै आएका छौँ यो भनिरहनु पर्दैन होला र त्यसरी अब आफ्नो एउटा राज्यभरिको सदस्यहरू लिएर धेरै रकम भेला गरेर त्यसरी बिजनेस गर्न चाहनुहुन्छ एक्टिभिटिज गर्न चाहनुहुन्छ भने त्यो पनि एलाउ छ र तर त्यसमा चाहिँ अब सबै जिल्लाबाट सदस्यहरू फेरि समान रूपमा भेला भएर उहाँहरूको प्रस्ताव अनि उहाँहरूले अब कार्य पनि त्यसरी नै गर्नुपर्ने हुन्छ
1: जुन यो सहकारी समिति छ है सहकारी विभाग छ यसको पनि अब धेरैवटा स्किमहरू छ धेरैवटा कार्यक्रम छ तर ग्रामीण भेगमा रहेका जनसाधारणहरू छन् यस स्किमदेखि अनभिज्ञ छन् उहाँहरूलाई जानकारी छैन जुन यो विभागद्वारा के कस्ता पहलहरू छन् कि उहाँहरूलाई यो अवगत गराउने
0: अनभिज्ञ छन् भनेर त भन्न अलिकति नमिल्ला तर के हुँदो रहेछ भने यो बदलिँदो परिस्थितिमा हाम्रा सदस्यहरू पनि परिवर्तन हुँदै जाँदै रहेछन् मानौ सदस्य समितिका सदस्यहरू पनि एउटा जमाना थियो जब 84 ज जसले सदस्यता लिनु भएको थियो आज उहाँहरू अब समितिमा आउन सक्नुहुन्न उहाँहरू अहिले अब आफ्नो उमेरले गर्दा अब अहिले युवा पिँढीहरू पनि पस्नु भएको छ फेरि अहिलेको बुजुर्गहरू पनि पस्नु भएको छ फेरि रिटायर्ड अफिसर्सहरू अथवा रिटायर्ड इम्प्लोइजहरू पनि अथवा इम्प्लोइजहरू पनि यानि कि तल अब 18 वर्षदेखि उँभो है अब सबै योग्य है हाम्रो नागरिकहरू हुनुहुन्छ ग्रामीण स्तरमा उहाँहरू सबै समितिको सदस्य हुनुहुँदैछ र भइरहनु भएको छ र अब विशेष रूपमा अब उहाँहरूले आफ्नो चासो लिएर अब आफ्नो क्षेत्रको सहकारी विभागमा गएर कतिवटा कुरा बुझ्नु पनि हुँदैछ तर त्यसलाई बढावा दिनको निम्ति ग्रामीण स्तरमा के हुन्छ भने ग्राम सभा हजुरहरूले जान्नुहुन्छ त त्यो ग्राम सभामा पनि हाम्रा सहकारी विभागका अफिसियल्सहरू है त्यहाँ जानु भएको हुन्छ अनि ग्रामका प्राय प्राय अब अलिकति केही गर्छु भन्ने अठोट लिएर अगाडि बढ्नुहुने बुजुर्गहरू अथवा युवाहरू महिलाहरू उहाँहरू सबै यस विभागका यी कार्यक्रममा सहभागी हुनुहुन्छ र उहाँहरूलाई त्यो एउटा पद भयो ग्राम सभामा अर्को चाहिँ भयो के भने एउटा मिठो व्यवस्था यो सहकारी समितिको के छ भने सहकारी समिति त एउटा स्वामित्व समिति हो अब त्यहाँ पनि डेमोक्रेटिक सेटअपको इम्प्लिमेन्टेसन छ डेमोक्रेसी भन्नाले अब उहाँहरूको कसो हुन्छ भने एउटा कमिटी छ अब त्यो कमिटीले सञ्चालन गर्छ भने चाहिँ अब वार्षिक अथवा अर्धवार्षिक समयमा उहाँहरूको एउटा वृहत भेला हुने गर्छ साधारण सभा
1: एन्युअल
0: जेनरल मिटिङ पनि हामी भन्ने गर्छौँ त त्यो साधारण सभामा चाहिँ अब सबै कुरा बुझ्ने अथवा मेरो सदस्यता अब फेरि म बढाउने मेरो अब एउटा छोरो अर्को 18 वर्षको पुग्यो अब त्यसलाई पनि म सदस्य लगाउँछु भन्ने किनभने उसको आफ्नै सेयर र आफ्नै फेरि आर्जन हुन्छ त्यसो गर्दा उहाँहरूले आफ्नो भनौँ खेतीजन्य बेचबिखानका सामग्रीहरू छन् सिधै आफ्नै नाममा उहाँहरूले बेचबिखान गर्न सक्नुहुन्छ बाबाको नाममा सेयर छ भने अब जेठो माइलो होइन छोराहरूलाई त्यसरी मिल्दैन बाबाकै नाममा हुन्छ तर अब छोराहरूको पनि भयो भने अब तीनजनाको अब छुटिएका छोराहरूले त अब लिनै पर्यो नि त अब एउटा फेमिलीमा अब हामीले यो अघि मैले भने प्याक्स अथवा एमपीसीएस यसमा चाहिँ अब एउटा हाउस होल्ड मेम्बरसिप भन्ने पनि कुरा छ है तर छुटिएका छोरा बुहारी अलगै अलगै परिवार हुनुहुन्छ भने चाहिँ उहाँहरूले अब अलगै अलगै सदस्यता लिन सक्नुहुन्छ
1: र सहकारी विभागले है हाम्रा ग्रामीण स्तरका जनजीवन जुन जनसाधारण हुनुहुन्छ उहाँहरूसँग हजुरहरूको विभागको के कस्तो सम्बन्ध रहेको छ यस विषयमा पनि हाम्रा श्रोता मित्रहरूलाई बताइदिनुहोस्
0: बडो राम्रो प्रश्न गर्नुभयो हजुरले यसलाई हामी अब आईईसी भनेर पनि कहीँ कहीँ भन्ने गर्छौँ इन्फर्मेसन एजुकेसन एन्ड कम्युनिकेसन अब के कोअपरेटिभ व्यवस्थामा चाहिँ अब धेरैवटा विधा छन् भनौँ मुख्य रूपमा चारवटा हाँगा छन् यसको सम्झिनुहोस् पहिलो हाँगो त हाम्रो कोअपरेटिभ ब्याङ्क छ ब्याङ्कले तपाईँको हाम्रा कोअपरेटिभहरूलाई मात्रै लोन दिनुपर्छ भन्ने
1: जुन चाहिँ सिस्को
0: हजुर जसलाई हामी सिस्को ब्याङ्क भन्दछौँ अर्को कोअपरेटिभ एजुकेसन एन्ड ट्रेनिङ यसको निम्ति अलगै पहल छ र त्यसको मुख्य चाहिँ हो हाम्रो हामी सिकन भन्छौँ सिक्किम स्टेट कोअपरेटिभ युनियन जो आसाम लिङ्जेमा स्थित छ उहाँहरूले एजुकेसन एन्ड ट्रेनिङ पट्टिको विधा हेर्नुहुन्छ अर्को छ हाम्रो यो कोअपरेटिभ व्यवस्थामा

0: अडिट
1: अडिट एउटा आरसीएस को एकदमै अभिन्न अङ्ग हो र जुन दिन कोअपरेटिभ सोसाइटी गठन हुन्छ त्यसको ठिक एक वर्ष पछाडिदेखि अडिटले त्यो सोसाइटीलाई फलो गर्न थाल्छ यानि कि त्यो त्यस्तो अप्ठ्यारो खालको अडिट होइन हाम्रो चाहिँ अब एउटा एडवाइजरी अडिट हुन्छ कि जसमा चाहिँ यसो गर्नु पर्थ्यो यसो भएछ लु अब अर्को पालि चाहिँ यसो गर्नुहोस् ल भनिराखेर एउटा नोट दिने हाम्रो व्यवस्था छ र त्यसमा चाहिँ अब कम्प्लाई गर्यो गरेन त्यो सोसाइटीले त्यसले सुधार गर्यो कि गरेन यो कुराहरू हेर्ने निगरानी गर्ने चाहिँ फेरि अब यही कोअपरेटिभ विभाग अर्को एउटा इन्स्पेक्टर्सहरूको लाइन छ त यो दुईटा लाइन एउटा अडिटर्सको लाइन र एउटा इन्स्पेक्टरको लाइनले चाहिँ अब त्यसरी त्यो गर्ने हुन्छ र अडिट एकदमै एउटा मूल स्तम्भ हो किनभने तपाईँहरूलाई हाम्रोमा चार्टेड एकाउन्टेन्टले जब अडिट गर्नुपर्ने हुन्छ अलिकति खर्च बढी भयो जस्तो हामीलाई अनुभव छ सोसाइटीमा किनभने अब उहाँहरू भनेको धेरै पढेर आफ्नो एउटा रेजिस्ट्रेसन है प्राइभेट प्र्याक्टिसनर हो उहाँहरूलाई त्यो सायद अब कानूनले त्यो दिएको छ तर हामी अडिट जब गरिदिन्छौँ भने चाहिँ डिपार्टमेन्टको अडिटमा चाहिँ एकदमै मिनिमम फिस गभर्मेन्टले नोटिफाई गरेको छ र सुरु त 500 हुन्छ अनि टर्नओभरको आधारमा अलिकति अलिकति बढ्दै जान्छ र यसरी अब हेर्नुहोस् त तीनवटा स्तम्भ नि है एउटा भयो ब्याङ्क छुट्टै अब अरू ब्याङ्कहरूले लोन देलान नदेलान् सोसाइटी भनेका गाउँका अब मानिसहरूले त्यो एप्लिकेसन बुझाउन बुझ्लान् नबुझ्लान् कसरी भर्ने के गर्ने त्यसको निम्ति छुट्टै एउटा ब्याङ्कको सृजना गरियो सरल पाराले है त्यो हजुर हाम्रै राज्यभित्रका अब युवाहरू कृषकहरू र उहाँहरूकै छोराहरू पनि यो कोअपरेटिभ ब्याङ्कमा कार्यरत मजाको कुरा र अब त्यो अफिसहरू फेरि भनौँ हिपताल भनौँ उता सोरेङमा है ग्रामीण व्यक्तिर पनि यसका अङ्गहरू पुगिसकेका छन्
2: आफ्नो भाषामा उहाँहरूले आदान प्रदान गर्न सक्नु
1: सही कुरा गर्नुभयो र यसरी सजिलो पनि पर्दैछ चिनाजानामा होइन मैले आज भ्याइन हौ भोलि आउँछु ल ब्याङ्कमा भन्दा पनि मिल्ने अथवा के भने होइन हौ दाजु यसो पो गर्नुपर्ने थियो भनेर उहाँहरूले पनि राम्रो डोर्याउने यो सबै व्यवस्था भएकोले गर्दाखेरि अब त्यो एउटा भयो है अब त्यस्तै प्रकारले अब के हुन्छ भने आरसीएसको अफिसमा चाहिँ एउटा कोर्ट पनि हुने गर्छ यो धेरैलाई अब थाहा छैन पनि कसो भने कानूनी लडाईँ लड्नुपर्ने स्थिति हुन सक्छ जस्तो कुनै सदस्यले मैले एप्लिकेशन बुझाएको थिएँ यो सदस्यताको निम्ति मलाई 15 भयो अथवा 5 भयो 5 भयो है मलाई दिएन सदस्यता मैले सदस्यता लिएर कोपी बेच्नु पर्ने थियो तर यो मैले बेच्न पाइन भन्छन् भने चाहिँ अब त्यो एउटा झगडाको मेलो भयो नि त
2: हजुर हजुर
1: त्यो चाहिँ आरसीएस कोर्टले निगरानी गरिदिन्छ र त्यसै प्रकारले अब यदि एउटा सोसाइटीदेखि अर्को सोसाइटीमा केही भयो लेनदेनमा केही मिलेन झगडाको स्थिति भयो भने उहाँहरूले आरसीएस अफिसमा अर्जी गर्न सक्नु र त्यसलाई चाहिँ हामीले डिस्प्युट भनेर यदि गन्न सक्यौं भने हाम्रोमा आरसीएसको कोर्ट चल्ने गर्दछ र त्यहाँ निर्कुल हुन्छ र यस्ता साना साना कुराहरू लिएर यो हाम्रो कोअपरेटिभ सोसाइटीले डिस्ट्रिक्ट कोर्ट अथवा हाईकोर्ट जानै पर्दैन
2: विभागको अहिले नयाँ योजनाहरू के कस्ता चल्दै आइरहेका छन् त
1: अहिलेसम्म प्राय अब कार्यक्रम कसो छ भने हालै अब म यहाँ ज्ञात गराउन चाहन्छु कि हाम्रो भारत सरकारले एउटा छुट्टै मन्त्रालय गठन गर्यो र जसको नेतृत्व हाम्रो सम्माननीय श्री अमित शाहज्यूले गर्नुहुँदैछ
2: होम मिनिस्टर
1: स्वयंले सहकारी विभाग पनि हेर्नुहुँदैछ त्यसै प्रकारले अब सिक्किम सरकारमा श्रीमान अरूण उप्रेती साहबले नेतृत्व दिइरहनु भएको छ विभागलाई त यसरी भारत सरकारमा जब मन्त्रालय गठन भए पछाडि चाहिँ नयाँ योजनाहरू थपिएका छन् र पहिला भने हामी अब सिधै योजना कार्यान्वयन नगरेर कतिवटा ट्रेनिङहरू गराउँथ्यौं जो विभागकै पैसाबाट हुन्थ्यो होइन सिक्किम सरकारकै पैसाबाट हुने गर्थ्यो भने अहिले चाहिँ अब भारत सरकारले पनि कतिवटा योजना यहाँ परिचालन गर्नको निम्ति स्वीकृति दिइरहेको छ
2: सहकारी विभागको हाम्रो मिल्क कोअपरेटिभ सोसाइटी भन्छ त्यहाँ पनि एउटा सोसाइटी छ फेट पनि एउटा सोसाइटीकै रूपमा हेरिन्छ जस्तै प्रकारले हाम्रो डेन्जुङ कोअपरेटिभ सोसाइटी छ जस्तै प्रकारले अरू सिस्को ब्याङ्कहरू छ यसमा तपाईँहरूको कस्तो छ तालमेल चाहिँ काम गर्ने
1: मैले अघि भनिहाले सहकारी समितिहरू विभिन्न तहका हुने गर्छन्
2: जो
1: सिक्किममा जो चाहिँ राज्य स्तरीय अनि तल्लो लेभलका सोसाइटीहरूको एउटा मूल सोसाइटी बनिएको छ भने त्यसलाई हामी कोअपरेटिभ फेडरेसन भन्ने गर्छौँ अनि त्यो जुन सिस्को ब्याङ्कको कुरा गर्नुभयो अनि जुन सिम्फेडको कुरा गर्नुभयो जुन डीएससीको कुरा गर्नुभयो यिनीहरू चाहिँ एउटा स्टेट लेभल कोअपरेटिभ फेडरेसनहरू हुन् जसका सदस्यहरू चाहिँ तल प्राइमेरी सोसाइटीहरू हुने गर्छ अब सिम्फेडको गठन सिक्किमका मार्केटिङ सोसाइटीहरू मिलेर गरिएको हो त्यसै प्रकारले डीएससीको गठन
2: जुन चाहिँ डेन्जुङ कोअपरेटिभ
1: सोसाइटी हजुर त्यहाँ चाहिँ पोल्ट्री व्यवसाय गर्ने सब्जी व्यवसाय गर्ने सोसाइटीहरूको शीर्ष समिति हो डेन्जुङ कोअपरेटिभ सोसाइटी लिमिटेड त्यसै प्रकारले मिल्क युनियन यो हाम्रो दुग्ध सहकार सहकारी समितिहरूको
2: सोझै कृषकहरूसँग
1: हजुर तालमेल छ। त्यसो गर्दा दुई तहको सोसाइटी, एउटा प्राइमेरी सोसाइटी भन्छौँ हामी गाउँमा हुनेलाई, र त्यसको मुख्य भनौँ अब फेडरेसन चाहिँ सिक्किम मिल्क युनियन हुने गर्छ, र यसरी पाँचवटा हाम्रा एपेक्स कोअपरेटिभ सोसाइटीहरू छन्।
2: विशेष गरी सहकारी विभाग पूर्ण रूपले ग्रामीण भेगका कृषक जुन उद्यमीहरूसँग नै आबद्ध रहेको छ भन्न सकिन्छ।
1: हजुर, उहाँहरूकै निम्ति लागि परेको छ, तर कति ठाउँमा सोझै रूपमा र कति ठाउँमा परोक्ष रूपमा।
2: हजुर हजुर, र विशेष गरी अब यो सोसाइटी तपाईँहरूको जो सहकारी विभागको मुख्य योजनाहरू जुन छन् है चलिरहेको छ, यसबाट फाइदा त पब्लिकहरू लिइरहेका छन्, र यसबाट तपाईँहरूलाई कस्तो लाग्छ कि उहाँहरूले साँच्चै नै फाइदा पाएर कुनै अप्लिपमेन्ट हुनु भएको छ जस्तो लाग्छ या छैन?
1: यसमा त अब अप्लिपमेन्ट कुरा आयो, यसका अब मापदण्डहरू धेरै हुने गर्छन्, तर हामी भन्न सक्छौ कि उहाँहरूको जुन अब गरिगराई छ र उहाँहरूले जति समय दिनुहुँदैछ, सरकारले जति योजनाहरू यस विभागबाट तल निष्पादन गरिरहेको छ, त्यस हिसाबले हेर्दाखेरि चाहिँ हामीलाई सन्तुष्टि छ। विभिन्न योजनाको लाभहरू उहाँहरूले लिइसक्नु भएको छ, किनभने यो जस्तो अब लोनहरूको कुरा गर्नु हो भने चाहिँ सिक्किममा अब सबैभन्दा बेसी किसान क्रेडिट कार्ड जुन चाहिँ वितरण हुन्छ त्यो चाहिँ कोअपरेटिभ ब्याङ्कको माध्यमबाट हुन्छ, यानि कि प्याक्स अथवा एमपीसीएसको थ्रुबाट हुन्छ, न कि हाम्रा यी अरू प्राइभेट अथवा नेसनलाइज ब्याङ्कबाट। यो एउटा मापदण्ड। त्यसै प्रकारले हामीलाई छर्लङ्गै छ, दूध सहकारी समितिले समाजमा कतिको फरक पार्न सकिरहेको छ, त्यस्तै प्रकारले अब समाजमा ट्रेनिङ्सहरू पनि भइरहेका छन् कोअपरेटिभ समुदायका सदस्यहरूलाई, कोअपरेटिभ सदस्य कोअपरेटिभ समुदायमा जोडिने एसएचजीहरूलाई पनि। जस्तो एउटा अब गए दुई तीन सालदेखि एउटा योजना चलिरहेको छ जो प्रधानमन्त्री वनधन योजना भनेर पनि भनिन्छ, र वनधन योजना यानि कि वनको धनलाई है माध्यम बनाएर धन आर्जन गर्नुपर्ने कुराहरूमा पहल हुन्छ यसमा, र यसमा चाहिँ तपाईँले अब सोझै बुझ्नको निम्ति जस्तो अब हामीले एसएचजी अथवा हाम्रा कोअपरेटिभका सदस्यहरूलाई ट्रेनिङ दिन गर्छौँ है, उहाँहरूको वस्तु जे छ, जस्तो अब कुचो गाउँमा छ, उहाँहरूले कुचो त्यसै डल्लो पारेर राख्नुहुन्छ अथवा भारीमा बोकेर लगेर गाडीमा पुर्याएर कहीँ बजारमा पुर्याउनुहुन्छ, सिधै त्यहाँ गएर एकजना अब दोकानेलाई दिनुहुन्छ, र त्यसरी अब कम्ती कम्ती दाममा जसो भए पनि उहाँहरूको हुन्थ्यो भने। अब अहिले हामी के भन्न चाहन्छौँ भने यो प्रधानमन्त्री वन्दन योजनाको मार्फत चाहिँ अब यी चिजहरूलाई सोझै त्यसै डोरीले बाँधेर बजारमा पुर्याउने होइन, यसलाई चाहिँ अलिकति भेल्यु एडिसन गरेर यसलाई त्यसको मूल्य वृद्धिको निम्ति काम गर्ने हामी सुझाव दिँदैछौँ। जस्तो हर्दीहरूलाई पनि होइन, अथवा अलैँची भयो, हजुर, प्याकेजिङ मात्रै होइन, अब यसलाई राम्रोसँग लेबलिङ गरेर ट्यागिङ गरेर यो कहिलेसम्म खानयुक्त छ अथवा यसमा भित्र के कन्टेन्ट छ इत्यादि कुराहरू पनि अब हामीले अहिले फिलहाल हामी अब कलकत्ता कुनै ल्याबमा हामीले पठाउनु पर्ने हुन्छ, र यसमा विभिन्न अब निकायहरू छन् जसको सहायताद्वारा हामी अब अलैँचीमा के गुणहरू छ, हर्दीमा कस्तो गुण छ होइन, त्यो गुणको निम्ति ती वस्तुहरू प्रयोग गर्ने गरिन्छ, जसले गर्दा त्यो प्रयोग जान्न चाहिँ अब उपभोक्तालाई त्यो जान्न जरुरी हुन्छ भन्ने सम्झेर चाहिँ अब भारत सरकार र हाम्रो सिक्किम सरकारको पहल हो कि हामीले गाउँ गाउँमा गएर उहाँहरूलाई विशेष ट्रेनिङ दिने गर्छौँ र उहाँहरूको मूल्य अभिवृद्धि गराइकन धन लाभको हामी चेष्टा गर्दैछौँ।
2: ज्यू, र श्रोता हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ, र जाँदा जाँदै हजुर एउटा सहकारी विभागको जोइन्ट रेजिस्टर भएको नाताले अहिले हाम्रा गाउँ घरका जुन कृषक अथवा उद्यमीहरू जो हुनुहुन्छ ग्रामीण भेगमा रहेका जनसाधारणहरू, उहाँलाई सल्लाह सुझाउ एउटा विभागको तर्फबाट दिनुपर्दा के कस्तो सल्लाह सुझाउ अथवा मेसेज दिन चाहनुहुन्छ छोटकरीमा राखिदिनुहोस्?
1: आफूहरूलाई म यो सुनौलो मौकामा दुई चार कुरा म जानकारी राख्न चाहन्छु, मेरो सुझाव पनि राख्न चाहन्छु कि सहकारी विभाग सिक्किम सरकार तपाईँहरूको एउटा प्रमुख विभागको रूपमा छ र यो गाउँले जीवनसँग सिधै जोडिएको विभाग भएको नाताले गर्दा र यसका अङ्गहरू जिल्लामा मात्रै होइन महकुमा स्तरसम्म पनि पुगेको कारणले गर्दा तपाईँहरूले यो विभागको लाभ र सुझावहरू लिन सक्नुहुनेछ। हुन त यही विभाग एउटा प्रमुख विभाग हो जसले सिक्किमेली समुदायलाई बिजनेस अथवा व्यवसाय गर्नपट्टि डोर्याउँछ समग्र रूपमा, र हाम्रा गाउँ स्तरमा भएका एन्टरप्रेनर्सहरू जो हुनुहुन्छ अथवा जो युवाहरू हुनुहुन्छ जसले आजको यो भागदौड़को जिन्दगीमा सरकारी नोकरीले कति ठाउँमा त ठेल्न पनि सकिरहेको हुँदैन, उहाँहरू यदि सरकारी नोकरी नै गर्ने हुँदैछ भने पनि गाउँमा बसिरहनु भएको छ भने चाहिँ उहाँहरूले आफ्नो बिहान र बेलुकाको समयलाई प्रयोग गर्दै उहाँहरूले दूधको व्यवसाय फलफूल सब्जीको व्यवसाय अथवा जस्तो अब एउटा म उदाहरणको लागि लिन चाहन्छु, हामीले सिक्किममा विभिन्न प्रकारका धानहरू रोप्ने गर्छौं जसको चामल बनाउँछौ, तर चामल हाम्रो बिक्दैन, तर त्यसलाई यदि भ्यालु एडिसन गरेर सानो सानो प्याकेटमा प्याकेजिङ गरेर अथवा त्यसलाई पाउडरको फर्ममा लगेर यदि त्यसलाई बेच्न चाहनुहुन्छ, बेचिन्छ भने चाहिँ यसले धेरै मूल्य कमाउने अथवा आर्जन गर्ने एउटा स्रोत बन्न सक्छ। र विशेष गाउँले जीवनमा छौँ हामी, जंगली चिजबीजहरू पनि हाम्रा वरिपरि छन्, जस्तो तितेपातीदेखि लिएर गएर हाम्रोमा के छैनन् होला, सबै जडीबुटी छन्, दवाईका पौधाहरू हुने गर्छन्। जो जंगलमा हो त्यो अलगै कुरा हो, तर जो आफ्ना वरिपरि खेतमा लगाइन सकिन्छ भने ती चिजहरूको पनि आजकल मेडिसिनल भ्याल्यु तपाईँहरूलाई थाहा छ। यसको साइन्टिफिक तरिकाले प्रसंस्करण गरेर यसलाई बजारमा उतारियो भने र यसको लाभ लिन सकियो भने हामी धेरै नै समृद्धशाली हुने

0: छौं र हाम्रो सरकारको लक्ष्य समृद्ध सिक्किम सक्षम सिक्किम हामी यसलाई पूर्ण रूपमा परिभाषित गर्न सक्छौ भन्ने मलाई लाग्छ।
1: हजुरले आज हाम्रा आकाशवाणी गान्तोक सुनेर बस्नुहुने श्रोता मित्रहरूलाई सहकारी विभागले के कस्तो कार्यक्रमहरू गर्दै आइरहेको छ र आउने दिनमा कस्तो कार्यक्रमहरू उहाँहरूको छ भन्ने विषयमा जानकारीहरू प्रस्तुत गरिदिनुभयो र उहाँले आफ्नो व्यस्ततालाई पर सारेर हाम्रो आकाशवाणी गान्तोकको निम्तोलाई स्वीकार गरी हाम्रो श्रोताहरूलाई जानकारी राखिदिनु भएकोमा आकाशवाणी गान्तोक परिवारको तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र श्रोता, यिनै जानकारीहरूका साथसाथै आजलाई भने ग्रामीण कार्यक्रमको निर्धारित समय पनि यही पूरा हुन लागिरहेको छ। आउने दिनमा फेरि उहाँसँग भेटेर कुराकानी गर्ने नै छौं। तबसम्मलाई म कार्यक्रम सञ्चालक धर्मदास शर्मा पनि बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभरात्रि।

श्रोताहरू सुन्नुहोस्, मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आज राजधानी गान्तोकको अधिकतम तापक्रम 24.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.5 डिग्री सेल्सियस अनि वर्षा 4.8 मिलिमिटर रेकर्ड गरियो। आगामी 24 घण्टाको मौसमी पूर्वानुमान अनुसार गान्तोक लगायत वरपरका क्षेत्रमा आकाशमा प्राय बादल छाउनका साथै केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना सोही विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी साधारण जानकारी पूरा भयो।

श्रोता सुन्नुहोस्, हाम्रो आज राति 10:30 प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी अहिले 6:40, 45, अनि 50 मिनटमा प्रस्तुत गर्नेछौ। यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमी भटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ विज्ञान वार्ता अन्तर्गत सिक्किम हिमालयमा पुतलीको विविधता, महत्व अनि संरक्षण विषयमा डाक्टर भोज कुमार आचार्यबाट वार्ता। 7:05 हामी ल्याउनेछौ कार्यक्रम नेपाली अनुरोध संगीत। 7:25 प्रस्तुत गर्नेछौ यस केन्द्रबाट नेपाली समाचार। 7:35 प्रस्तुत गर्नेछौ पाश्चात्य संगीतको कार्यक्रम। 8:05 कार्यक्रम गीत गजल अन्तर्गत सुन्नुहुनेछ श्रुति साडुलिकर अनि सारण प्रभाकरबाट गीत गजल। 8:30 प्रस्तुत गर्नेछौ कार्यक्रम सुर संसार अन्तर्गत हरिप्रसाद चौरसियाबाट बाँसुरी वादन। 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी समाचार। 9:15 कार्यक्रम स्पटलाइट प्रस्तुत गर्नेछौ भने 9:30 सुनाउनेछौ मनी टक मन्थन। अनि 10:00 देखि 10:30 अर्थात सभाको अन्तसम्म यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी फिल्मी गीतहरूद्वारा। यसरी रात्रि 10:30 हाम्रो तेस्रो अधिवेशन समाप्त हुनेछ। यतिन्जेल प्रस्तुत थियो हाम्रो आजको तेस्रो अधिवेशनमा प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी।

0: अधिवेशन शुरू हुनेछ बिहानको 6:30 मंगल ध्वनिको साथ। 6:35 भक्ति प्रभात अन्तर्गत सुनाउनेछौ सन्ध्या मुखर्जीबाट हिन्दी भजन। 6:55 अनि 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले संस्कृत अनि हिन्दी समाचार। 7:05 कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत सुनाउनेछौ पुराना हिन्दी फिल्मी गीतहरू। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट रिले गरी सुनाउनेछौ नेपाली समाचार। 7:35 प्रस्तुत गर्नेछौ सूचना एवं मनोरञ्जनले भरपूर कार्यक्रम प्रणाम सिक्किम। 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी समाचार। 8:30 आकाशवाणीको उत्तर पूर्व केन्द्र सिलङबाट सम्प्रसार गरी सुनाउनेछौ अंग्रेजी समाचार। 8:40 कार्यक्रम गीतिमाला प्रस्तुत गर्नेछौ। 9 बजे प्रमुख समाचार प्रस्तुत गर्नेछौ। 9:02 प्रस्तुत गर्नेछौ कार्यक्रम चित्रांजली। 9:30 सुनाउनेछौ कार्यक्रम स्वास्थ्य सल्लाह। 10 बजे प्रमुख समाचार प्रस्तुत गर्नेछौ अनि 10:30 हामी सुनाउनेछौ नयाँ हिन्दी फिल्मी गीतहरूको कार्यक्रम ताजे तराने। यसरी हाम्रो भोलि बिहानी अधिवेशन 10:30 समाप्त हुनेछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला बेलुकीको 6:40 हुनै लागेको छ र अबको केही क्षणमा यहाँले सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्।

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले भारत र संयुक्त अरब एमिरेट्स बीच श्रृंखलाबद्ध ऐतिहासिक सम्झौताहरूमा सफल हस्ताक्षर भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र वहाँका समकक्षी मोहम्मद बिन जायद अल नाहयानलाई बधाई दिनुभएको छ। श्री तामाङले रणनीतिक पेट्रोलियम भण्डार, दीर्घकालीन एलपीजी आपूर्ति, रक्षा सहयोग, प्रविधि साझेदारी र प्रमुख लगानी प्रतिबद्धताहरूलाई समेट्ने सम्झौताहरूले दुई राष्ट्रहरू बीचको रणनीतिक साझेदारीलाई सुदृढ पार्न महत्वपूर्ण कोसे ढुंगा रहेको बताउनुभयो। वहाँले थप भन्नुभयो, भारतको रणनीतिक पेट्रोलियम भण्डारमा 3 करोड़ ब्यारल ईन्धन भण्डारण गर्ने यूएईको निर्णय देशको दीर्घकालीन ऊर्जा सुरक्षा र तयारी सुनिश्चित गर्ने दिशामा एक ऐतिहासिक कदम हो। उत्तराखण्डका पूर्व मुख्यमन्त्री तथा हरिद्वारका सांसद त्रिवेन्द्र सिंह रावतले हिजो लोकभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। यस भेटघाटमा सिक्किमसँग सम्बन्धित विभिन्न विषयहरू जस्तै राज्यको सामाजिक आर्थिक विकास, वातावरण संरक्षण र पर्यटन प्रवर्धनबारे छलफल गरियो। जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापाल गेजिङ तेन्जिङ डी डेङजोङपाले आज जिल्ला प्रशासनिक केन्द्र राब्देन्से स्थित आफ्नो कक्षमा दर्ता भएका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूसँग मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर सम्बन्धी एक तत्काल बैठक बोलाउनुभयो। बूथ स्तरीय अधिकारी बीएलओहरूले मतदाताहरूलाई गणना फर्म ईएफहरू वितरण गर्नेछन् जुन voters.eci.gov.inमा रहेको मतदाता सेवा पोर्टल मार्फत गणना प्रक्रिया स्पष्ट पार्दै अनलाइन पनि भर्न सकिन्छ। श्री डेङजोङपाले गणना चरणको अवधिमा कुनै पनि कागजात संकलन गरिने छैन भन्नुभयो। घरहरूमा ताला लागेको खण्डमा ईएफ स्लिपहरू परिसरमा छोड़िनेछन् र बीएलओहरूले पूरा गरिएका फर्महरू संकलन गर्न 3 पटक भ्रमण गर्नेछन्। पाकिमकी जिल्लापाल तथा प्रधानमन्त्री सूर्यघर मुफ्त बिजुली योजनाको लागि जिल्ला स्तरीय समितिकी अध्यक्ष परी विश्नोईले पाकिमको रर्बन कम्प्लेक्समा पाकिमकी वरिष्ठ पुलिस अधीक्षक पारू रूचालको उपस्थितिमा एक जागरूकता कार्यक्रमको अध्यक्षता गर्नुभयो। सिक्किम सरकारको विद्युत विभाग अन्तर्गत सिक्किम नवीकरणीय ऊर्जा विकास एजेन्सी श्रेडाले कार्यक्रमको आयोजना गर्यो। जिल्लापाल विश्नोईले प्रधानमन्त्री सूर्यघर मुफ्त बिजुली योजनाको महत्वमाथि

0: प्रकाश पार्दै सफा र हरित भविष्यको लागि नवीकरणीय ऊर्जा स्रोतहरूलाई प्रवर्धन गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। सार्वजनिक क्षेत्रका तेल बजार कम्पनीहरू इण्डियन ओयल, बीपीसीएल र एचपीसीएलले तेल र ग्यास क्षेत्रलाई असर गर्ने विश्वव्यापी अनिश्चितताहरू भए तापनि सिक्किमभरि पेट्रोल, डीजल र तरल पेट्रोलियम ग्यास एलपीजीको निर्बाध आपूर्ति कायम राखेका छन्। टर्मिनल, डिपो, एलपीजी बोटलिङ प्लान्ट र खुद्रा आउटलेटहरू सहितको यसको व्यापक आपूर्ति नेटवर्क मार्फत इन्धनको निर्बाध उपलब्धता सुनिश्चित गर्न तेल उद्योग पूर्ण रूपमा तयार छ। सबै आउटलेटहरूमा इन्धन वितरण कार्यहरू सुचारू रूपमा जारी छन् र आपूर्तिहरू निर्धारित सुरक्षा र सञ्चालन मापदण्डहरू अनुरूप कुनै पनि प्रतिबन्ध बिना कायम राखिएको छ। राज्यपाल ओम प्रकाश माथुरसँग आज राजभवनमा डिस्कभर तिमीका अध्यक्ष अमृत शर्माको नेतृत्वमा प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्यो। भेटको क्रममा संस्थाले कृषि तथा पर्यटन क्षेत्रमा गरिरहेका कार्यबारे जानकारी गराएको थियो। यस अवसरमा बन्द अवस्थामा रहेका होमस्टेहरू पुनः सञ्चालन गरी युवाका लागि दिगो स्वरोजगार सिर्जना गर्ने विषयमा छलफल भयो। साथै आगामी 13 देखि 15 जूनसम्म 3 अलग अलग निर्वाचन क्षेत्रमा आयोजना हुने कृषि पर्यटन उत्सवबारे पनि जानकारी दिइयो, जसमा नेपाल र भूटानसँग कृषि तथा सांस्कृतिक आदान प्रदान समावेश रहनेछ। राज्यपालले संस्थाको प्रयासको प्रशंसा गर्नुभयो। जिल्लापाल पाकेम परिबिश्नोईले एक आधिकारिक बैठकमा भाग लिन जिल्ला अधिकारीहरूसँग आज जिल्ला प्रशासनिक केन्द्र पाकिमबाट रर्बन कम्प्लेक्ससम्म पैदल यात्रा गर्नुभयो। वहाँको यो पहलले इन्धन संरक्षण र जिम्मेवार स्रोत व्यवस्थापनलाई सुदृढ पार्न प्रोत्साहित गर्यो। प्रादेशिक समाचार पूरा भयो।
1: अरेनो मंगसुद गंगतुगम सुतल नर्बुसिंग निशमलम सेनंगो रेन्जोङसा गुलोन कृथाक प्रेम सिंह तामाङन ग्याकार उन कातलत अरब इमिरेट्स बेग अग्यापो पेतन पङ सतनका अजुआङबु देवतम युग डिथोबुका छङजोट कृथाक नरेन्द्र मोदी उन रेन्सा देवतनबु मोहम्मद बिन जायद अल नयान रेम तछि आथिम फुथोबुङमा ओ रेन तामाङ नन पेट्रोलियम नुमसा गेन थोलत तचत आरहेन सुङतेत एलपीजी सालेन्टप ग्यप सालेन्टप उन थामजु यमतनसा रितलत उन आग्यापमु युग पङका लेन्टप माछिबु देवतम युग डिगथोबु नन नेटलादो ल्याङपङरेम आग्यापमु फान्तो मुन्छिबु आरिङला सुङथोबुङमा ओ अलोमदो रेन हुन अलोम सुङथोबुङमा ओ युए नन ग्याकारसा नम थमल्याङका करोरसम बेरल नम बुसोसेत निमा ओ सरेरे ग्याकारसा गनलेन आमबु लम थोंगमका गम सरे नन मादबा लाबु सिक्किमका आग्यापमु फान्तोपङ मुन्छेत निमा ओ उत्तरखान्सा पुदबु गुलान कृथाक उन हरिद्वारासा पुम सिमगेन त्रिवेन्द्र सिंह रावत नन तुसा लोक भवनका रेन्जोङसा युङपन ओम प्रकाश माथुर देव चुम्लत माथोबुङमा ओ चुम्लत आरेका रेन्जोङ देव चौम दाबु मुदुक मुदुक पेतन पङ सुरेका मिछोङसा गेन युजत जुप्तोङ वार्त गेतोङ उन ल्याङकोर पेयोगसा तरवुत प्लङ रिङपेट गुन्थोबुङमा ओ गेजिङ ल्याङदेसा ल्याङदेपन उन ल्याङदे दमक्यप ग्यानपन तेन्जिङ डी डेन्जोङपानन सुरोङ ल्याङदे जुङगेन पेयुक थ डीएसी राबदेन्सीका रेन्जुङसा गनला पार्टीसा अङदु सङदीप तनचेनबु न्याम्नी जङबु बेल दनलत एसआईआर लम्यु सतनका आकानबु टुजुम काथ थोउङमा ओ ल्याङब्ल्याङ रथ ग्यानपन बीएलओ सङनन दमक्यप सङरेम इनोर्मरेशन फॉर्म पोंग रीड बीन सेट निमाओ श्रेरेम कायुनन ऑनलाइन लॉम्यू काला जुखचेत निमाओ श्रे सतन का वेबसाइट ए voters.eci.gov.in सोमथुंग निमाओ रेन डेंजुंग पानन सुंगथुंग नांसिन थुपे आरे का शुदोला शगु पोंग ग्युम सेट मिन दे प्यामित का ली पोंग थोक थुबु चुम गोंग लीदोसा अथोलदो यांगने लीदो का फॉर्म रेम थोयत सेट निमाओ उन बीएलओ सोंगनन अछोरसा मतनन उरे शगुरेम लदो सेट निमाओ पाक्योंसा ल्यांगदेपन उन छोंगजोत कृथाक आओम लिम थोंगदे मुंगलेम पेडिक्सा तनका ल्यांगदे जुगडिक अछोक्सा सिदोक परि बिस्नोइनन पाक्योंसा रुर्बान कम्प्लेक्सनका पाक्योंसा नमदिक गुलोनबु परु रुचालसा निमलोतका साक्योमलत थुपेकाट डिकबुङमा

0: दिन घमाइलो भए बिहान 8:30 बजेदेखि 12:30 बजेसम्म पुतलीको रमणीय दृश्य हेर्न पाइन्छ। पुतलीको जाति प्रजाति धेरै भएका कारण यिनीहरूलाई प्रकृतिमा चिन्न गाह्रो पर्दछ। धेरै जसो पुतली उड्दाखेरि एकै देखिए तापनि प्रजाति भिन्नै हुन सक्छ। नक्सा भएका किताब भए यस कार्यमा धेरै सहायता हुन्छ। हाम्रो सिक्किमको विषयमा मीना हरिवालले लेख्नु भएको किताब दि बटरफ्लाइज अफ सिक्किम हिमालय एन्ड देयर नेचुरल हिस्ट्री, सिक्किम हिमालयका पुतलीहरू अनि यिनको प्राकृतिक विज्ञान, एक उच्चस्तरीय पुस्तक हो जसमा जम्मा 400 प्रजातिका नक्सा छापिएको छ। पुतलीको अवलोकन गर्ने एक धैर्यताको काम हो। ध्यानसित हेरे यिनीहरूको रंगारंग रूप अनि विभिन्न प्रकारका कार्यको जानकारी पाउन सकिन्छ। पुतलीको पखेटा जति सुन्दर हुन्छ त्यति नै कमजोर पनि, यसै कारण यिनलाई पक्रनाले तत्काल मृत्यु पनि हुन सक्छ। पुतली पक्रनु या मार्नु प्रकृतिको नियम बाहिर मात्रै नभएर एक कानूनी अपराध पनि हो। पहाड़ी भूभागमा पाइने धेरै जसो पुतलीहरू भारतको वन्य प्राणी संरक्षण ऐन 1972 अनुसूची 1 भित्र पर्दछन्। यसैले आफ्नै घर जमिनमा भएका पुतली पनि पक्रदा एवं मार्दा जेलको सजाय भोग्नुपर्नेछ। सुन्दर सुन्दर पुतलीहरू जस्तै पीकक्स, केजर आई हिन्द, भूटान ग्लोरी, अपोलोज यस संसारबाट पलायन हुन लागेका छन्। अनि एक पुतली मार्नु कानूनी हिसाबमा एउटा ठूलो बाघ, भालु या सिंह मार्नु जत्तिकै हो। पुतलीको प्रकृतिमा सृष्टि हुनुको कारण यिनीहरूको पनि आफ्नै महत्वपूर्ण अनि अद्वितीय भूमिका रहेको छ। प्रथम त यिनीहरूले वातावरण सन्तुलनमा सहायता पुर्याउँछन्। चरा, छेपारा, भालेमुङ्रो, माकुरा अनि झ्याउकिरीका मुख्य आहारा हुन् पुतली। यसरी नै सबै पुतलीले पोलिनेसन यानि पराग छर्ने काम गर्छन्। एक कुनै प्रजातिको पुतलीले 1-2 प्रजाति फूलहरूको मात्र पराग छर्ने गर्छन्। यसकारण त्यो पुतली मासियो भने ती फूल या रूख पनि मासिएर जानेछन्। विभिन्न रंगको मिश्रण भएको कारण यिनीहरूको पखेटा अति नै सुन्दर देखिन्छ। यसले प्रकृतिको सुन्दरता बढाउनुमा पनि मुख्य भूमिका खेलेको छ। यही सुन्दरताका कारण हाम्रो भूभागमा देशी अनि विदेशी पर्यटकहरू आउँछन्। कति विदेशी पर्यटकहरू त धेरै टाढोबाट 1-2 पुतली या चराहरू हेर्न मात्र यहाँ आउँछन्। यसरी नै पुतलीको रंगको अनुकरणीय नमूना लुगाफाटादेखि लिएर अनेक सजावटका सामानहरूको ढाँचा तयार पार्न पनि अति नै उपयोगी बनेको छ। यिनै कारणवश पुतलीलाई एक अमूल्य जैविक प्राकृतिक सम्पदा मानिन्छ, जसले देश अनि राज्यको राजस्व उन्नति हुनका साथै साधारण मानिसको आर्थिक स्थितिमा पनि सुधार ल्याउँछ। पुतलीको यस्तो अतुलनीय भूमिका रहेको कारण यिनको संरक्षण गर्नु जरूरी, साथै हामी सबैको कर्तव्य हुन जान्छ। आफ्नो वासस्थान, अण्डा पार्ने ठाउँ अनि खानेकुरामा अलिकति पनि बाधा परे यिनीहरू मासिएर जाने आशंका हुन्छ। अहिलेको बदलिदो मौसम, असन्तुलित वातावरण र वन जंगलका विनाशका कारण आजको युगमा यिनीहरूको संरक्षण अति नै कठोर भएको छ। यसैले आउनुहोस् सबै मिली यी निर्दोष प्राणीको संरक्षण गरी यिनीहरूको बाँच्ने हकको सुरक्षा दिलाऊ। यसो गर्नाले हाम्रो आफ्नै बचाएको स्तर, महत्व र सुन्दरता उत्तरोत्तर बढेर जानेछ।
1: श्रोता, यतिन्जेल प्रस्तुत थियो विज्ञान वार्ता अन्तर्गत सिक्किम हिमालयमा पुतलीको विविधता, महत्व अनि संरक्षण विषयमा डाक्टर भोजकुमार आचार्यबाट वार्ता। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अहिले समय भएको छ यहाँहरूकै आफ्नै कार्यक्रम नेपाली अनुरोध संगीतको। हजुर श्रोता, यस कार्यक्रम मार्फत यहाँहरूले नै रोज्नुभएका गीतहरू हामी सुनाउने अनि हामी आफै पनि सुन्ने गर्छौं। कार्यक्रममा यहाँहरू सम्पूर्णलाई न्यानो स्वागत गर्दै सुरु गरौं श्रोता हाम्रो आजको कार्यक्रमको प्रथम प्रस्तुतिबाट। हाम्रो आजको प्रथम गीत रहेको छ कलाकार तारा देवीको स्वरमा। यस गीतको निम्ति हामीलाई अनुरोध आएको छ दक्षिण सिक्किम नामथाङबाट गीता शर्मा, भानु शर्मा, ओम प्रकाश शर्मा अनि देवप्रसाद शर्माले यस गीतलाई सुनाइदिने आग्रह गर्नुभएको छ। श्रोता सुन्नुहोस् हाम्रो यो प्रथम प्रस्तुति।

आउनु श्रोता, हाम्रो कार्यक्रमको यो दोस्रो प्रस्तुति सुनौ शम्भु राईको आवाजमा रहेको यो गीत। उक्त गीतलाई मन पराई पत्र पठाउने श्रोता हुनुहुन्छ पूर्व सिक्किम सेन्ट्रल पाण्डनबाट अम्बिका सापकोटा, पुण्यप्रसाद सापकोटा, रोशनी सापकोटा अनि रश्मि सापकोटाले।

श्रोताले अहिले सुनिरहनु भएको छ कार्यक्रम नेपाली अनुरोध संगीत। आउनुहोस् अब यो अर्को सुनौ गीत प्रेमदोष प्रधानको स्वरमा। यस गीतलाई मन पराए हामीलाई सुनाइदिने आग्रह गर्नुभएको छ पूर्व सिक्किम सिंहताम तल्लो बजारबाट अञ्जली राई, तरुण राई, भीम योञ्जन, करिश्मा योञ्जन अनि दिलीप राईले।

श्रोता, यसरी गीत सुन्ने क्रममा हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौं। त हाम्रो यो आजको अन्तिम प्रस्तुति छ नारायण गोपालको आवाजमा। यस गीतलाई मन पराए हामीलाई अनुरोध पठाउनु भएको छ गान्तोक डेभलपमेन्ट एरियाबाट नम्रता छेत्री, अनि तराई सुमित्रा मोहरा, चन्द्र छेत्री अनि रेणु छेत्री। सुन्न श्रोता, हाम्रो यो आजको अन्तिम प्रस्तुति यहाँहरू समक्ष छ।

0: हवस् त श्रोता, यिनै प्रस्तुतिसँगै हाम्रो आजको कार्यक्रम नेपाली अनुरोध संगीत यहीँ समाप्त गर्ने अनुमति चाहन्छौ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेछौ। श्रोता, समय यस बेला बेलुकीको 7:25 हुनै लागेको छ र अबको केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ यस केन्द्रबाट नेपाली समाचार।
1: यो आकाशवाणी हो, समाचार अनुशीला शर्माबाट सुन्नुहोस्। शुरू गरौं आजका मुख्य समाचारहरूबाट। भारत नर्डिक शिखर सम्मेलन ओस्लोमा शुरू। रक्षा मन्त्री राजनाथ सिंह दक्षिण कोरियाको भ्रमणमा। इन्धनको मूल्यमा फेरि वृद्धि, पेट्रोल डिजेलमा प्रति लिटर 90 पैसासम्म बढ़्यो। नीट यूजी 2026 प्रश्नपत्र लीक प्रकरण। लातूरको कोचिङ सेन्टरमा फेरि सीबीआईको छापा। ट्रान्सजेन्डर व्यक्तिको कल्याणका लागि राष्ट्रिय मानवाधिकार आयोगको नयाँ परामर्श। अल्पसंख्यक समुदायका समस्या समाधानका सक्रिय भूमिका खेल्न किरेन रिजिजूको आग्रह। अब समाचार विस्तारमा। भारत नर्डिक शिखर सम्मेलन आज नर्वेको राजधानी ओस्लोमा शुरू भएको छ। सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित नर्वे, स्वीडेन, आइसल्याण्ड, फिनल्याण्ड र डेनमार्कका प्रधानमन्त्रीहरूको सहभागिता रहेको छ। यस सम्मेलनको मुख्य उद्देश्य भारत र नर्डिक देशहरूबीच क्षेत्रीय सहकार्यलाई थप मजबूत बनाउनु रहेको बताइएको छ। यसअघि सन् 2022 डेनमार्कको कोपनहेगनमा यस्तै शिखर सम्मेलन आयोजना गरिएको थियो। सम्मेलनमा ऊर्जा, समुद्री अर्थतन्त्र, प्रविधि तथा नवप्रवर्तन, दिगोपन, नवीकरणीय ऊर्जा र डिजिटलीकरण जस्ता विषयहरूमा विशेष छलफल हुने अपेक्षा गरिएको छ। भारत र नर्डिक क्षेत्रबीच हाल व्यापार तथा आर्थिक साझेदारी सम्बन्धी सम्झौता कार्यान्वयनमा रहेको छ। सम्मेलनमा दुई पक्षबीच व्यापार र लगानी विस्तार गर्ने उपायबारे पनि छलफल हुने सम्भावना छ। नर्डिक राष्ट्रहरूसँग भारतको द्विपक्षीय व्यापार करिब 19 अरब अमेरिकी डलरसम्म पुगेको बताइएको छ। सम्मेलनले भारत र नर्डिक देशहरूबीच बहुआयामिक सहकार्यलाई थप विस्तार गर्ने तथा साझा क्षेत्रीय र विश्वव्यापी मुद्दामा विचार आदान प्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। शिखर सम्मेलन अघि प्रधानमन्त्री नरेन्द्र मोदीले आइसल्याण्डकी प्रधानमन्त्री क्याट्रिन ज्याकब्स डटेर, फिनल्याण्डका प्रधानमन्त्री प्याट्री ओर्पो तथा डेनमार्ककी प्रधानमन्त्री मेट्टी फ्रेडेरिस्कनसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भारतका रक्षा मन्त्री राजनाथ सिंह 3 दिने औपचारिक भ्रमणका लागि आज दक्षिण कोरियाको राजधानी सियोल पुगेका छन्। सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै मन्त्री सिंहले यस भ्रमणको उद्देश्य भारत र दक्षिण कोरिया बीचको रक्षा सहकार्य तथा रणनीतिक साझेदारीलाई अझ सुदृढ़ बनाउनु रहेको बताएका छन्। उनले भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप मजबूत बनाउने र साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। भ्रमणका क्रममा राजनाथ सिंहले दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्यो बेकसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्ताका क्रममा दुवै पक्षले रक्षा सहकार्यको समीक्षा गर्नुका साथै साझेदारीलाई अझ मजबूत बनाउन नयाँ पहलहरूको खोजी गर्ने बताइएको छ। यसका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा

0: चासोका विषयहरूमा पनि दुई नेताबीच विचार विमर्श हुने जनाइएको छ। यसअघि रक्षा मन्त्री राजनाथ सिंह दुई दिने भियतनाम भ्रमण पूरा गरेर सियोल पुगेका हुन्। भारतका केन्द्रीय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहले आगामी पाँच वर्षभित्र छत्तीसगढ़को बस्तर सम्भागलाई देशकै सबैभन्दा विकसित जनजातीय क्षेत्र बनाउने लक्ष्य रहेको बताएका छन्। आज बस्तरको मुख्यालय जगदलपुरमा संचारकर्मीसँग कुरा गर्दै उनले 2031सम्म बस्तरका नागरिकहरूको औसत आमदानी छ गुणासम्म बढ़ाउने लक्ष्य सरकारले लिएको जानकारी दिए। उनले बस्तरलाई नशामुक्त बनाएपछि केन्द्र र राज्य सरकारले संयुक्त रूपमा आगामी पाँच वर्षका लागि विकासको वैज्ञानिक खाका तयार गरेको बताए। त्यस अन्तर्गत सुरक्षा बलका करिब 200 शिविर मध्ये 70 शिविरलाई शहीद वीर गुण्डाधुर सेवा डेरामा रूपान्तरण गरिनेछ। यी केन्द्र मार्फत स्थानीय वासिन्दालाई बैंकिङ सेवा, सिपमूलक तालिम, विद्यालय, आँगनवाड़ी तथा वन उपज प्रशोधन जस्ता सरकारी योजनाको सुविधा उपलब्ध गराइने बताएको छ। गृहमन्त्री शाहले बस्तरका प्रत्येक जनजातीय परिवारलाई एक एकवटा गाई वा भैंसी उपलब्ध गराइने घोषणा पनि गरेका छन्। आगामी छ महिनाभित्र सहकारी डेयरीको ठूलो सञ्जाल निर्माण गरिने तथा यसका लागि छत्तीसगढ़ सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डसँग सम्झौता गरिसकेको उनले बताए। यस विषयमा थप जानकारी दिँदै उनले बताएका छन्,
1: 19 मई 2026 की यह तिथि है कि जहां से नक्सल प्रभावित क्षेत्र में संपूर्ण विकास की परिकल्पना को लॉन्च किया जा रहा है। बस्तर के साथ जिले को नक्सलवाद से मुक्त कराने के लिए भारत सरकार के द्वारा यहां पर करीब करीब 200 सुरक्षा कैंप बनाए।
0: पेट्रोल र डिजेलको मूल्यमा आज प्रति लिटर करिब 90 पैसाले वृद्धि भएको छ। एक साताभित्र इन्धनको मूल्यमा गरिएको यो दोस्रो वृद्धि हो। दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर 98.64 रूपियाँ पुगेको छ भने डिजेलको मूल्य 91.58 रूपियाँ कायम गरिएको छ। मुम्बईमा पेट्रोल 107.59 रूपियाँ र डिजेल 94.08 रूपियाँ प्रति लिटरमा बिक्री भइरहेको छ। यसअघि गत 15 मईमा पनि इन्धनको मूल्य प्रति लिटर 3 रूपियाँले बढ़ाइएको थियो। चार वर्षभन्दा बढ़ी समयपछि इन्धनको मूल्यमा गरिएको यो पहिलो संशोधन मानिएको छ। इरानसँगको द्वन्द तथा होर्मुज जलडमरू मध्यमा देखिएको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेपछि इन्धनको मूल्य फेरि वृद्धि गरिएको बताइएको छ। नीट यूजी 2026 प्रश्नपत्र लीक घटनाको अनुसन्धान अहिले थप गहिरिँदै गएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले महाराष्ट्रको लातूर जिल्ला स्थित रेणुकाई केमेस्ट्री क्लासेस कोचिङ सेन्टरमा फेरि छापा मारेर अनुसन्धान अघि बढ़ाएको छ। स्रोतका अनुसार सीबीआईको टोलीले कोचिङ सेन्टरमा पुगेर कम्प्यूटर, कागजात र अध्ययन सामग्रीहरूको विस्तृत जाँच गरेको थियो। अनुसन्धानका क्रममा नमूना प्रश्नपत्र, विद्यार्थीहरूको सम्पर्क विवरण, परीक्षा अघि सञ्चालन गरिएकै विशेष कक्षाहरू तथा सम्भावित प्रश्नपत्र लीक सञ्जालसँग सम्बन्धित पक्षहरूलाई विशेष रूपमा हेरिएको बताइएको छ। यसअघि पनि आरसीसी निदेशक शिवराज मोटेङ्गावकरसँग अनुसन्धानकर्ताहरूले लामो समयसम्म सोधपूछ गरेका थिए। भारतको राष्ट्रिय मानवाधिकार आयोगले ट्रान्सजेन्डर व्यक्तिहरूको कल्याण सुनिश्चित गर्ने उद्देश्यले 11 मन्त्रालयका सचिव, महालेखा नियन्त्रक कार्यालय, जनगणना आयुक्त तथा सबै राज्य र केन्द्रशासित प्रदेशका मुख्य सचिवहरूलाई दोस्रो परामर्श जारी गरेको छ। आयोगले सेप्टेम्बर 2023मा जारी गरिएको पहिलो परामर्शप्रति सम्बन्धित निकायहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको जनाएको छ। भारतका केन्द्रीय अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजूले राज्य अल्पसंख्यक आयोगलाई अल्पसंख्यक समुदायका समस्या र गुनासो समाधानमा थप सक्रिय भूमिका खेल्न आग्रह गरेका

0: छन्। आज नयाँ दिल्लीमा आयोजित राज्य अल्पसंख्यक आयोगहरूको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री रिजिजूले नरेन्द्र मोदी नेतृत्वको सरकारले देशका प्रत्यक्ष नागरिकको कल्याण र विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताए। उनले प्रधानमन्त्री जन विकास कार्यक्रम पीएमजेवीके तथा प्रधानमन्त्री विरासतका सम्वर्धन जस्ता योजनाहरू अल्पसंख्यक मामिला मन्त्रालय मार्फत प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जानकारी दिए। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। भारत नर्डिक शिखर सम्मेलन ओस्लोमा शुरू। रक्षा मन्त्री राजनाथ सिंह दक्षिण कोरियाको भ्रमणमा। इन्धनको मूल्यमा फेरि वृद्धि। पेट्रोल डिजेलमा प्रति लिटर 90 पैसासम्म बढ़्यो। नीट यूजी 2026 प्रश्नपत्र लीक प्रकरण। लातूरको कोचिङ सेन्टरमा फेरि सीपीआईको छापा। ट्रान्सजेन्डर व्यक्तिको कल्याणका लागि राष्ट्रिय मानव अधिकार आयोगको नयाँ परामर्श। अनि अल्पसंख्यक समुदायका समस्या समाधानमा सक्रिय भूमिका खेल्न किरण रिजिजूको आग्रह। आकाशवाणीबाट सुन्दै हुनुहुन्छ समाचार पूरा भयो।
1: Good evening, dear listeners. Welcome to Western Music Program through Akashwani Gangtok, medium wave 213.67 meters corresponding to 1404 kilohertz. You can also tune into FM Kanchanjunga at 103 megahertz and news on AIR mobile app. This is your host, Malmit Lepcha, welcoming you all to tonight's special birthday celebration of one of the most soulful voices of modern pop, the incredible Sam Smith. From heartbreak ballads to chart-topping anthems, Sam Smith has spent more than a decade giving the world music that feels deeply personal, honest, and unforgettable. Tonight, for the next 30 minutes, we will revisit some of the biggest songs from their remarkable journeys, songs that dominated chart across the globe and connected with millions of listeners. So settle in, relax and celebrate the music, the emotion and the success story of Sam Smith as we begin with a shimmering pop hit that reminded the world exactly why Sam Smith remains one of the most distinctive voices in music today. Here is Diamonds.

श्रोता तिन्जेल प्रस्तुत थियो पाश्चात्य संगीतको कार्यक्रम हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोता अब आउनुहोस् केही क्षण मनोरञ्जन गरौँ। श्रुति साडोलिकर अनि सैरन प्रभाकरद्वारा गाइएका गीतहरू सुनेर त कार्यक्रम गीत गजलमा आउनुहोस्। प्रथममा श्रुति साडोलिकरको आवाजमा यो गजल

श्रोताले अहिले सुनिरहनु भएको छ श्रुति साडोलीकर अनि शरण प्रभाकरबाट गीत गजल। त आउनुहोस् अब अघिल्लो गीत सुनौ शरण प्रभाकरको आवाजमा।

श्रोताहरू अहिले सुनिरहनु भएको छ श्रुतिल साडुलेकर अनि सारण प्रभाकरको आवाजमा केही गीत गजल। त यसरी सुन्ने क्रममा हामी अन्तिम चरणमा छौँ। त आजको अन्तिम प्रस्तुति छ श्रुतिल साडुलेकरको आवाजमा यो गजल।

0: श्रोता एथेन्जेल प्रस्तुत थियो श्रुतिल श्राडुलिकर अनि सारुन प्रभाकरको आवाजमा केही गीत गजल।
1: आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नु सिक्किम विश्वविद्यालयसँग।
2: उत्तर पूर्व क्षेत्रको प्रतिष्ठित केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयमा शैक्षिक सत्र 2026-27 लागि भर्ना खुला भएको छ।
1: विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा पीएचडी कार्यक्रममा अहिले नै आवेदन गर्नुहोस्।
2: अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरण अब एउटै ठाउँमा।
1: यूजी र पीजी भर्नाका लागि सीयूईटी अनिवार्य छ। अनलाइन दर्ता 22 मईदेखि 10 जुन 2026 सम्म।
2: थप जानकारी तथा आवेदनका लागि www.cus.ac.in मा लगइन गर्नुहोस्।
0: हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोता बाबा प्रस्तुत छ कार्यक्रम सुर संसार अन्तर्गत हरिप्रसाद चौरसियाबाट बाँसुरी वादन।

मिडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्टमा हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अहिले समय रात्रिको 10 बजिसकेको छ र आउनुहोस् अब सभाको अन्तर

श्रोताले अहिले सुनिरहनु भएको छ विभिन्न हिन्दी फिल्मी गीतहरूको कार्यक्रम। आउनुहोस् अब अर्को गीत सुनौ हिम्मतवाला फिल्मबाट किशोर कुमार अनि लता मंगेशकरको आवाजमा।

श्रोता यसरी गीत सुन्ने क्रममा हामी कार्यक्रमको अन्तिममा छौं। त आजको अन्तिम प्रस्तुति स्वीकार्नुहोस् मै खिलाडी तु अनाडी फिल्मबाट कुमार सानु अनि अल्का याग्निकको आवाजमा।

श्रोता, समय यस बेला रातिको 10:30 भइसकेको छ। हवस् त, यिनै प्रस्तुतिसँगै हाम्रो आजको तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रम यही समाप्त गर्ने अनुमति चाहन्छौ। भोलि बिहानी अधिवेशन लिएर यहाँ समक्ष पुनः उपस्थित हुनेछौ। तब सम्पन्नलाई सम्पूर्ण युनिटलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।